0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: आज 2083 साल साउन 15 गते शुक्रबार, जुलाई 31 तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको द्वितीया तिथि, खीर खाने दिन।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अपील, हिंसा भड्काउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता, गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल, आज बिहान 6 बुते सहमति।
3: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाट 39 लाखलाई रोजगारी, लघुवित्त पीड़ित संघको वार्ता सकारात्मक।
2: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसीबोका बिक्री, भाषा परीक्षाको म्याद थप।
3: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित, इंग्ल्याण्डमा अत्यधिक गर्मी, इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण।
2: र एसियाडका लागि नेपाली टोलीले स्केटिङको प्रशिक्षण थाइल्याण्डमा लिने, विश्वकपको सेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा सामाजिक सद्भाव कायम गर्नका लागि राजनैतिक र सामाजिक क्षेत्रबाट भए गरेको पहलको प्रसंग।
3: सुनसरी लगायतका तराई मधेसका जिल्लामा देखिएको अन्तर्धार्मिक समुदाय बीचको विवाद र तनाव कम गर्न प्रधानमन्त्री, मन्त्री र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पंक्तिले भेटघाट र छलफललाई तीव्रता पारेको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले यसबीचमा ज्यान गुमाएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै परिवारजनहरूमा सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्नुभएको छ। घटनामा परि घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
5: आदरणीय बुवा आमा, दिदी बहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ। कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेको छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचारके माध्यम सबके धैर्यता आ संयमता अपनाके शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफ से हार्दिक अपील कर रहल छी।
3: संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न नगराउन अनुरोध गर्दै प्रधानमन्त्रीले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल ल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत र यस्ता गतिविधिमाथि कड़ा कदम चालिने प्रतिबद्धता जनाउनुभयो। हिजो नै प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाहेब प्रसाद यादवसँग पनि सम्वाद गर्नुभएको छ। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री बालेन्द्र शाहसित निवास पुग्नु भएको थियो भने उपराष्ट्रपति यादवसँग टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पनि हिजो नै मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँगको सम्वादपछि पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले भन्नुभयो,
6: दुईजना, चारजना, दसजना, सयजना, हजारजना, लाखजना हामीसँग छन् भन्ने हामीलाई लाग्छ भने यतिखेर हाम्रो कर्तव्य के हुन्छ भने आफूलाई माया गर्ने र आफूलाई सुन्ने, आफूले भनेको अलिकति भए पनि ध्यानपूर्वक हेर्ने, सुन्ने, मान्ने, टेर्ने जनसमुदायलाई हामीले अपील गर्नुपर्छ र हामीले गरेको अपील बस्ती बस्तीमा, टोल टोलमा पुग्नुपर्छ र त्यो अपील पुगिसकेपछि ती आम नागरिकले बुझ्ने ढंगले हामीले भन्नुपर्छ कि अहिले एक आपसमा लड्दाखेरि जुन परिस्थिति सृजना हुन्छ त्यो परिस्थितिले हामी सबैलाई हराउँछ, यो कसैले पनि जित्दैन। मान्छे मान्छेसँग डराउनु पर्ने जुन अवस्था सृजना भएको छ त्यो अवस्थाबाट पहिला बाहिर निस्कनु पर्नेछ।
2: हिजो बिहान बसेको सुरक्षा परिषदको बैठकमा राजनीतिक सक्रियताको माध्यमबाट सद्भाव कायम गर्न सकिने सुझाव आएपछि प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहतालाई सुनसरी लगायतका विभिन्न जिल्लामा पठाउनु भएको छ। मन्त्रीद्वयले मृतकका परिवारका सदस्य, घाइते, अरू सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल पनि गर्नुभएको छ। आज बिहान 3:30 बजेदेखि सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका परिवारका सदस्य र सरोकारवालाका बीचमा सहमतिका लागि वार्ता भएको थियो, जुन वार्ताबाट 6 मुद्दामा सहमति भएको छ। सहमतिमा लेखिएको छ, मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउने, मृतकका परिवारलाई 10 लाख रूपियाँ अक्षेपी 10 लाख रूपियाँ नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, 2083 साल साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने, देवानगंज गाउँपालिका 3 स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने, प्रत्येक मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिशहरू प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउने, मृतक द्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ। त्यसै गरी 2083 4/15 गते अर्थात आज दिनको 2 बजे मृतकको अन्तिम संस्कारमा सहभागी हुने बारेमा पनि सहमति भएको छ। 2083 साउन 14 गते देवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा गत साउन 10 गते भएको दुखद घटनामा परि मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको अभिभावकहरू पहिलो पक्ष र गृह मन्त्रालय दोस्रो पक्षबीच तपसील बमोजिमका शर्त पूरा गर्ने विषयमा सम्झौता भएको पनि उल्लेख गरिएको छ। गृहमन्त्रीको सचिवालयको यो जानकारी हो र हिजो नै राष्ट्रपाका कोशी र मधेसका सांसदहरूले राष्ट्रपा सभापति लामिछानेलाई भेटेर सरकारको उपस्थिति बढ़ाउनु पर्ने सुझाव दिएका थिए। गैराति नै एउटा सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भावका लागि सक्रिय हुन र हिंसा भटकाउने कुनै पनि प्रकारका काममा नलाग्न पार्टी पंक्ति लगायत सबैसँग अनुरोध गर्दै त्यस्ता खालका गतिविधिमा सक्रिय भएको पाइएमा सदस्यता खारेज गर्ने पनि चेतावनी दिनुभयो।
7: नेपाली कंग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ त्यहाँबाट सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति, बन्धुत्वका निम्ति सक्ने काम तपाईँले गर्ने हो। कोही कसैले पनि कुनै पनि मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईँले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने त्यो अनएक्सेप्टेबल हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु, नेपाली कांग्रेसको सदस्य पनि भइरहेको छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर तपाईँले देखाउनुपर्छ, तपाईँसँग मेरो यो अपेक्षा छ। म जेएनजी साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु, अब हामीले अर्को एउटा हिंसा ठेक्न सक्दैन। हिंसा र उत्तेजनाले हामीलाई कहीँ पनि पुर्याउँदैन। आगलागी जसले गरेको छ उसले पनि त्यो सजाय पाउनुपर्छ। वातावरण बनाउने काम सबैभन्दा बढी तपाईँको जिम्मामा छ।
2: प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै राजनीतिक गम्भीर परिस्थितिमा संवाद गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो।
8: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो नै एउटा वक्तव्य जारी गर्दै आपसी सद्भावको कामना गर्नुभएको छ। स्थानीय स्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न उहाँले सरकारको ध्यान आकर्षण पनि गराउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतले पनि छुट्टा छुट्टै सन्देश जारी गर्दै आपसी सद्भाव कायम राख्न अपील गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालले मृतकहरूप्रति श्रद्धांजली अर्पण गर्दै रेडियोहरू तथा आम संचारका माध्यममा क्रियाशील संचारकर्मीहरूलाई शान्ति र सद्भावका लागि आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेको छ। अकुराबका कार्यवाहक महासचिव भक्त स्याङतानद्वारा जारी गरिएको विज्ञप्तीमा जात, धर्म, भाषा, क्षेत्र वा समुदायका आधारमा विभाजन सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अपील गरिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सरोकारवालाबाट सामाजिक सद्भावको अपील सहित संयुक्त वक्तव्य जारी गर्ने क्रम चलिरहेको छ। केही स्थानहरूमा आजका लागि पनि सद्भाव र्यालीको आयोजना गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उद्योग वाणिज्य महासंघले वक्तव्य जारी गरी सामाजिक सद्भाव र शान्तिका लागि सक्रिय भूमिका खेल्न मातहतका निकायलाई अनुरोध गरेको छ। नेपाल बार एसोसिएशनले पनि आपसी सद्भावको लागि अपील गरेको छ।
3: यसैबीच आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव हिजो मधेसभर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिरामा एकजनाको मृत्यु भएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिराको गोलबजारमा दिउँसो 2 बजेदेखि लगाइएको कर्फ्यूका बीचमा प्रदर्शन बढेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरी 2 का 17 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो। आइतबार राति दिवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तनाव थप बढ़ेको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी सिरा सप्तरी र धनुषामा कर्फ्यू लगाइएको बताउनु भएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव कायम गर्न तेस्रो पक्षको भूमिका महत्वपूर्ण।
9: उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ। भएन भनेपछि नागरिकतामा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
3: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: खानेकुरा त सधैँ दिँदै नखान्छ त होइन, मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
14: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
13: गर्भवती हुँदा के खाने?
14: स्तनपानको मात्रा कसरी पुर्याउने?
13: शिशुलाई कहिलेदेखि थप खाना दिने?
14: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
13: यसको जवाब अनुमानमा होइन,
14: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
13: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
14: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्त भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए यस्तो व्यक्ति सो पद पदमा बहाल रहेसम्म निवृत्त भरण पाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 दफा 3 उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। त्यस्तै भित्रपृष्ठमा जिल्ला जिल्लामा सर्वपक्षीय पहल शीर्षकमा खबर प्रकाशित छ भने लगानी बोर्ड बैठक नबस्दा लगानी स्वीकृत वित्तीय व्यवस्था र व्यावसायिक उत्पादन मिति अन्यलमा शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। तल्लो अरूणको वित्तीय व्यवस्थापनका लागि म्याद थप, अरूण 3 र जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन मितिको म्याद थपदेखि लगानी स्वीकृति लगायतका कामहरू रोकिएका छन्। बोर्ड बैठक नबस्दा र सीईओ समयमा नियुक्त नहुँदा लगानीकर्ताहरूमा नकारात्मक सूचना फैलिन सक्ने विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन्। त्यस्तै बर्डफ्लूपछि घट्यो अण्डा उत्पादन, बढ़्यो मूल्य शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ।
2: गोर्खापत्र दैनिकको भित्री पन्नामा कर्णालीका विमानस्थल चर्चामै सीमित शीर्षकमा रजनी योगीले लेख्नु भएको खबर छापिएको छ भने शान्ति र सद्भाव कायम राख्न निजी क्षेत्रले अपील गरेको बारेमा पनि खबर छ। लघुवित्त पीड़ितसँग वार्ता सकारात्मक शीर्षकमा अर्को खबर छ। लघुवित्त संस्थाको ब्याजदर र शैली प्रति प्रश्न उठाउँदै आन्दोलनरत लघुवित्त पीड़ितसँग सरकारले वार्ता शुरू गरेको हो। हिजो अर्थ मन्त्रालयमा पीड़ित र सरकारी वार्ता समिति बीच करिब 3 भएको वार्ता सकारात्मक भएको अर्थ मन्त्रालयले जनाएको छ। आज फेरि वार्तामा बस्ने गरी हिजोको वार्तालाई स्थगित गरिएको छ। गोर्खापत्र दैनिकमै निजामती मस्यौदामा सूक्ष्म अध्ययन शीर्षकमा नगेन्द्र सापुताले लेख्नु भएको खबर छापिएको छ। एकै गाउँपालिकाबाट 7.5 करोड़का खसिबोका बिक्री शीर्षकमा रामपुरबाट लेखिएको खबर छापिएको छ। पाल्पाको निजदी गाउँपालिकाबाट गत आर्थिक वर्षमा 7.5 करोड़ बराबरका खसिबोका बिक्री भएको हो। आर्थिक वर्ष 2082/83 पालिकाभित्रका किसानहरूले 7.52 करोड़ बराबरको खसिबोका बेचेका हुन्। 90 टन हिमाली जडीबुटी निकासी शीर्षकमा खलंगा दार्चुलाबाट लेखिएको खबर छापिएको छ। जडीबुटीका लागि प्रख्यात मानिने दार्चुला जिल्लाबाट ठूलो परिमाणमा हिमाली जडीबुटी बाहिर जिल्ला निकासी भएको हो। गत आर्थिक वर्ष 82/83 त्यहाँबाट 90,120 किलोग्राम हिमाली जडीबुटी कैलाली, नेपालगंज, काठमाण्डौ र बाहिरी मुलुकमा निकासी भएको उल्लेख गरिएको छ। 600 भन्दा धेरै साना उद्योग थपिएको बारेमा खबर छ भने कागतीले फेरियो जीवन शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। पहिले यही 14 रोपनी पाखो बारीमा खनजोत गरेर मकै छर्थ्यौं। वर्षौंपछि गरेको मेहनतपछि बल्ल 2 महिनालाई खान पुग्थ्यो। बाँदर, ढेडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे। अहिले त्यही जमीनले नगद फलाइरहेको छ। पाँच थरको फिदिम नगरपालिका 4 सालघारी निवासी रामकुमार तामाङले आफ्नो अनुभव सुनाउँदै भन्नुभएको छ। आर्थिक कारोबार दैनिकमा घरजग्गा कारोबारमा 34% बढ़ेको बारेमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छ। साना उद्योगबाटै 39 लाखलाई रोजगारी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। अर्को खबर मधेस अशान्त संयमताका लागि आह्वान शीर्षकमा छापिएको छ भने नागरिक दैनिकमा कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेको उल्लेख गरिएको छ। अर्को खबर भित्री पन्नामा लुम्बिनीमा मुख्यमन्त्रीको टुंगो लाग्यो शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको छ। मुख्यमन्त्रीको टुंगो लागेसँगै लुम्बिनी प्रदेश सरकार विस्तार प्रक्रिया अगाडि बढ़ने भएको छ। मुख्यमन्त्रीमा को रहने भन्ने एमाले विवाद अन्त्य भई मुख्यमन्त्री टुंगो लागेपछि सरकारमा सहभागिताका विषयमा नेकपा एमाले र नेकपा बीच बिहिबारदेखि छलफल प्रारम्भ हुने भएको हो। नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले बिहिबारदेखि सरकार सहभागिताबारे छलफल शुरू भएको र तत्काल मन्त्री परिषद विस्तार हुने बताउनु भएको छ। अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने विषयमा सहमति पनि बनेको छ। चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन शीर्षकमा कपिल वस्तुबाट लेखिएको किरणमान

0: जारी गर्दै देशवासीलाई आश्वस्त पार्नु भएको छ। पेपर लिक गर्ने माफिया र गिरोहलाई कुनै पनि हालतमा नछोड्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। इंग्ल्याण्डमा गर्मीका कारण करिब 2,877 जनाको मृत्यु भएको छ। यूके हेल्थ सेक्युरिटी एजेन्सीले जारी गरेको अध्ययनमा मे र जूनमा यस पहिलो वर्षको पहिलो सोही समयको अवधिमा गर्मीयामका कारण मृत्यु हुनेको कुल मृत्यु संख्या 1,504 भन्दा झण्डै दोब्बरले बढ़ेको देखाएको हो। गर्मीले सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव परेको एजेन्सीहरूले बताएका छन् र जोर्डनको अल अजराक हवाई अड्डामा गरिएको क्षेप्रास्त्र आक्रमणमा अमेरिकाका 3 F-35 लड़ाकु विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ। सो अड्डामा ती लड़ाकु विमान नष्ट गरिएको इस्लामिक रिभोल्युसन गार्डले जानकारी गराएको हो। सरकारी समाचार संस्था फार्सका अनुसार IRGCले जारी गरेको विज्ञप्तिमा अमेरिकाले इरानको किस टापुमा गरेको आक्रमणमा एक दम्पति र उनीहरूको एक सन्तानको मृत्यु भएपछि त्यसको प्रतिशोध स्वरूप हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल प्रशंसकले अहिले साइद स्मारक लीग डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छोडिसकेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन दोहोर्याएर यो डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि त अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुंगो छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाए ता अहिले सबै खाले फुटबल शून्य स्थितिमा झरेको छ। खेलाड़ी पलायन र स्तर खस्कने चिन्ता सरोकारवालामा देखिन थालेको छ। फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईएफएले अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि बढ़ाउनु भएको थियो। जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने भएका छन्। एसियाडमा भाग लिने दुई पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राई शुक्रबार आज बैंकक जान लाग्नु भएको छ। 3 असोजमा शुरू हुने एसियाडमा दुवैले स्ट्रीट विधामा भाग लिने खबरहरू सार्वजनिक भएका छन्।
0: धार्मिक सहिष्णुताका लागि नागरिक समाजको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको ताजा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्को
1: टेशन खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब सामाजिक सद्भाव बढ़ाउन तेस्रो पक्षको भूमिकाको कुरा मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुखद विषय भएको भन्दै मानव अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। विवाद र सम्वादको महत्वका बारेमा साथी दीपक आचार्यले मानव अधिकार कर्मी शोभाकर बुढा थोकीसँग कुराकानी गर्नुभएको छ।
4: धार्मिक आस्थासँग विश्वाससँग जोडिएको विषयहरू सामान्य विषय पनि जटिल भन्न पुग्छन्। त्यो जटिलतालाई सामान्यीकरण गर्ने क्षमता चाहिँ त्यही धर्मगुरूहरूकै हुन्छ। उहाँहरूलाई सहजीकरण कसरी गर्ने वातावरण सिर्जना गरिदिन सक्छौँ। त्यसको तेस्रो पक्षको जुन तपाईँले कुरा गर्नुभयो, तेस्रो पक्षको काम भनेको कुरा के भने वातावरण सिर्जना गर्ने, सहजीकरण गर्ने, आवश्यकता पर्दा गरी मध्यस्थता पनि गर्नुपर्छ। सूचनाहरू हामीले चाहिँ सही ढंगले प्रवाह पनि गर्नुपर्ने हो, जसरी तपाईँहरूले यो गरिरहनु भएको छ। यसको मूल उद्देश्य भनेकै सही सूचना प्रवाह होस् भन्ने हो नि त। मूल उद्देश्य भनेकै समाज शान्ति होस्, सद्भाव होस्, सही सूचना होस् र सुरक्षा होस् भनेको जुन लक्ष्यका साथ उद्देश्यका साथ हामीले यो कार्यक्रम सञ्चालन

0: संवाद गरिरहेका छौं त्यसको पनि तेस्रो पक्षको त्यहाँनिर रेडियो पनि तेस्रो पक्षको भूमिका निर्वाह गर्न सक्छ. सही सूचना प्रवाहन सबैभन्दा सशक्त माध्यम हो नि त. त्यसो भने सामुदायिक रेडियो त अझ सशक्त माध्यम हो किन जिम्मेवारपूर्ण ढंगले सूचना प्रवाह गर्छ. त्यस कारणले तेस्रो पक्षको संलग्नता अहिले जरूरी छ. अब त्यो राज्यले पनि पहिचान गर्न सक्नु पर्यो. त्यो एउटा विश्वसनीय पक्ष हुनुपर्छ. फेरि द्वन्द्वमा छन् या एउटा मनमुटावमा भएका पक्षहरू छन्. अब हामी अरू हिंसामा प्रयोग गर्न चाहन्न. द्वन्द्वमा भएका या मनमुटावमा भएका समूहहरू छन् अहिले जुन चाहिँ अब जुन देखा परिरहेका छन्. खास गरी अहिले धार्मिक रूपमा भन्दा पनि केही अनुयायीहरू चाहिँ बीचमा चाहिँ मनमुटाव भएको सिर्जना भएको उनलाई उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ. भएन भनेपछि नागरिक तहमा पनि आफै पहल लिनुपर्छ जुन कुरा प्रयास भइ पनि रहेको छ.
1: जहिले पनि नागरिक प्रयास र मानवाधिकार कर्मीहरूको प्रयासले नै धेरै खालका घटनाहरूलाई एउटा सही मार्गमा लानलाई सरकारलाई पनि सहयोग भएको अवस्थाहरू थिए होइन. सरकारी पक्षबाट चाहिँ तपाईँहरू प्रति अलिकति मध्यस्थता होस् सहयोग होस् भन्ने जस्तो कुराहरू
0: यस्तो छ. अब अहिलेको सरकार अब निर्वाचित सरकार हो. हाम्रो सरकार हो लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचनको माध्यमबाट आयो सरकारको हामीले सम्मान गर्नुपर्छ. उसको राजनीति कानुनी संवैधानिक वैधता छ. तर सरकार संवाद गर्न चाहँदैन. आफू पनि गर्दैन अरूलाई अगाडि सार्न पनि चाहँदैन. खास गरी यो विषयमा त यो चाहिँ सुनसरीबाट जुन कप्तानगञ्जबाट भएको घटनाको सन्दर्भमा राज्य साह्रै निरीह देखिएको छ. राज्यको लापरवाहीपन पनि देखिन्छ. न उसले प्रशासनिक संरचना र सही ढंगले परिचालन गरेको छ. न सुरक्षा संबंधी र सही ढंगले परिचालन गरेको छ. र न नागरिक तहका पहलहरूलाई मान्यता दिएको छ. भनेपछि ऊ न आफू गर्छ न अरूलाई गर्ने वातावरण सिर्जना गर्छ. त्यस कारण यो अहिलेको सबैभन्दा अहिलेको यो घटनाको लागि अलिकति यो जटिल स्वरूप लिनुमा पनि सरकारको जिम्मेवारी छ. त्यस कारण म चाहिँ के आग्रह गर्न चाहन्छु भने सरकारले या सरकारसँग नजिक राजनीतिक दलहरू या सरकारको कुनै संयन्त्रबाट सुनिरहेको छ भने राज्य जिम्मेवार बनिदियोस्. पहिलो कुरा राज्यले पहल लिइदियोस्. प्रशासनिक र सुरक्षाको कारवाही होइन. सरकारबाट यो सम्भव छैन भने नागरिक तहबाट पहलहरूलाई पनि मान्यता दिनुपर्छ.
2: मानवाधिकार कर्मी शोभाकर बुढाथोकीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीको अपीलले हिंसा भड्काउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता. गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल आज बिहान 6 बजे सहमति.
2: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाटै 39 लाखलाई रोजगारी. लघु वित्त पीड़ित संघको वार्ता सकारात्मक.
3: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री. भाषा परीक्षाको म्याथ थप.
2: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित. इंग्ल्याण्डमा अत्यधिक गर्मी. इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण.
3: र एसियाडका लागि नेपाली टोलीले स्कटिङको प्रशिक्षण थाइल्याण्डमा लिने. विश्वकपको शेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने.
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग गर्न खोजिएको छ गुरू र चेला बीचको सम्बन्ध. तर पछिल्लो समयमा कतिपय गुरूहरूमाथि आक्रमण भएका कक्षा कोठामै त्यस्ता दुर्व्यवहार भएका खबरहरू पनि सार्वजनिक भइराखेका छन्। केही दिन अगाडि मात्रै गुरू पूर्णिमा थियो तर गुरू पूर्णिमाको दिन बिहानैदेखि अबेरसम्म सामाजिक सञ्जालदेखि भौतिक उपस्थितिमै फेरि विभिन्न प्रकारका कार्यक्रम पनि गर्ने गरिन्छ। एउटा खुल्ला ठाउँ छ। 3 जना व्यक्तिहरू छन्। 2 जना पुरूष 1 जना महिला र बीचमा रहेका 1 जना अलिकति पाको अवस्थाका जस्ता देखिने व्यक्ति जो शिक्षक जस्ता पनि देखिन्छन्। केही भन्दैछन् माथि यस्तो लेखिएको छ। अरू बेला मतलब छैन गुरू पूर्णिमा मात्र गुरूको अति धेरै गुणगान कस्ता चेलाहरू।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश सन् र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जानु भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98462-91091। ओ भरे खाना प्रलो छैन हतारलाई हो आजो मेवाने छेजी तारे मुई पिवा मेमी मार्बलरी प्रिमा बीर बेसी सर मोबा गंगा आर्ट ग्यालरी याबो मैबा आचु
4: मै याम बीर तयार तड़ी भा तारे नासर बजार लंबी मु मेडल कप ट्रफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीर याबो मैलो खारे तारे प्रे यान से दी
1: स गंगा आर्ट ग्यालरी तो बने आचु
4: तर मी मार्बलर फिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिलो भनिम्रो
1: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्दियो त नेपाली भाषामै।
2: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याच प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक, लमसुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 066-531-387, मोबाइल नम्बर 98462-46648 र 98463-01883।
1: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलाई थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म बलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
5: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मसी भइन।
6: बुवा फिर नगर्नुहोस्,
3: झट्टै सुभाष मेडीको फर्मामा गइहालम। यही बिसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
5: हुन्छ बुहारी, ल गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
6: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465640093।
7: शान्ति र विकासका लागि हाम्रो आवाज।
8: Radio Chautari 91.4 MHz.

0: चौतारी खबर का प्रायोजक उच्च गुणस्तरीय घर गहना को लागी न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसी शहर नगर पालिका साथ त्रिवेणी टोल लमजुंग प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। यही साउन 23 र 24 गते छैटौं हामखोला झरना महोत्सव फुने, लोकप्रिय गायक राजु परियार र शीला आलेको प्रस्तुति रहने। मर्स्याङदी गाउँपालिकाले आगामी चैत्रमा शान्तभित्र सबै योजना सक्ने योजना तथा कार्यक्रमलाई समयमै सम्पन्न गर्न विस्तृत कार्ययोजना निर्माण। भूकम्पबाट क्षतिग्रस्त जीर्ण घर हटाउन राहत प्याकेज लिइसकेका लाभग्राहीलाई रायनाथ नगरपालिकाको आग्रह। सुन्दर बजारमा अटो टेम्पो पार्किङ व्यवस्थापन अभियान शुरू, 15 दिनभित्र व्यवस्थित पार्किङ लागू हुने। र सुनसरी लगायत घटनाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर, बेसी शहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
1: समाचार अब विस्तारमा। लमजुङको मोर्स्याङदी गाउँपालिका उडा नम्बर 8 भूलभुले स्थित हामखोला झरनामा छैठौं हामखोला झरना महोत्सव हुने भएको छ। मोर्स्याङदी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा यही साउन 23 र 24 गते सो महोत्सव हुन लागेको हो। महोत्सव बिहान 11 बजेदेखि शुरू भई साँझ 6 बजेसम्म सञ्चालन हुने जनाइएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। महोत्सवमा लोकप्रिय लोकदोहोरी गायक राजु परियार र शीला आलेसँगै लमजुङ लोकतारा 2082 रंजित गुरूङ, प्रीतम गुरूङको सांगीतिक प्रस्तुति रहनेछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको पर्यटन प्रवर्धनसँगै झरनाको मनमोहक दृश्यको आनन्द लिन महोत्सव उपयोगी हुने अपेक्षा गरिएको छ। महोत्सवमा सहभागी भई स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन आयोजकले आग्रह गरेको छ। महोत्सव मिति नजिकैसँगै आयोजकले तयारी समेत तीव्र पारेको छ। यसअघि पनि साउन महिनामा यो महोत्सव हुँदै आएको थियो। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने हामखोला झरनामा पछिल्लो समय पर्यटकको आकर्षण बढ़ेको छ। अघि पछि भन्दा शनिबार र आइतबार विदाको दिन झरनामा आन्तरिक पर्यटक पुग्ने गरेका छन्। छैठौं हामखोला झरना महोत्सव हुन लाग्दा यस झरनाको थप पर्यटन प्रवर्धन हुने आयोजकको अपेक्षा छ। लमजुङको सदरमुकाम बेसी शहरबाट 8 किलोमिटरको दूरीमा रहेको सो झरनामा बढ़ी पर्यटक बेसी शहरबाट नै पुग्ने गरेका छन्। लमजुङको मर्स्याङदी गाउँपालिकाले चालू आर्थिक वर्ष 2083-84 विकास योजना तथा कार्यक्रमलाई समयमै सम्पन्न गर्ने उद्देश्यले विस्तृत कार्ययोजना निर्माण गरेको छ। गाउँ कार्यपालिकाको नयाँ आर्थिक वर्षको पहिलो बैठकले योजना कार्यान्वयनलाई व्यवस्थित, प्रभावकारी र समयबद्ध बनाउन कार्ययोजना स्वीकृत गरेको हो। स्वीकृत कार्ययोजना अनुसार ठूला आयोजनाको ठेक्का आह्वान भदौ 15 गतिभित्र गरिसक्ने, उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाको समिति गठन पनि सोही अवधिभित्र सम्पन्न गरिनेछ। यस्तै मंगिर 15 गतिभित्र प्राविधिक स्टिमेट तयार गर्ने, मंगिर मसान्तभित्र योजना सम्झौता गर्ने तथा आगामी चैत्र मसान्तभित्र सबै योजना निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ। योजनाको भुक्तानी आगामी जेठ मसान्तभित्र गरी परिषद ने कार्यतालिका पनि गाउँपालिकाले निर्धारण गरेको छ। गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले विकास आयोजनामा ढिलासुस्ती अन्त्य गरी तोकिएको समयसीमा भित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न कार्ययोजना निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार 15 लाख रूपियाँ भन्दा माथिका सबै योजना ठेक्का प्रक्रिया मार्फत सञ्चालन गरिनेछ भने 10 लाख रूपियाँसम्मका योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयबाट नै हुनेछ। प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले कार्ययोजनाले योजना कार्यान्वयनलाई थप व्यवस्थित उत्तरदायी र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्दै सबै निकायलाई तोकिएको समय सीमा पालना गर्न आग्रह गर्नुभयो। लमजुङको राईनाथ नगरपालिकाले भूकम्पबाट क्षतिग्रस्त जीर्ण घर हटाउन आग्रह गरेको छ। भूकम्पबाट प्रभावित भएर राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट राहत प्याकेज लिएका तर हालसम्म पनि जीर्ण घर टहरा तथा संरचना नहटाएका लाभग्राहीलाई ती संरचना अनिवार्य रूपमा हटाउन आग्रह गरेको हो। नगरपालिकाले बिहिबार एक सूचना जारी गरेर जोखिमयुक्त जीर्ण संरचना यथाशीघ्र हटाई सम्भावित दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको जनाएको छ। गत असार 22 गतेको निर्णय अनुसार भूकम्पबाट क्षतिग्रस्त जीर्ण घर हटाउन आग्रह गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर नेपालीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा यति बेला सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
6: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
7: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
6: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
6: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240 मोबाइल नम्बर 98565435।
7: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
8: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
9: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
7: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
9: सम्पर्क नम्बर 98462 र 98403 1989।
7: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
9: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
10: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज?
11: चाडबाड पनि नजिकै आइसक्यो। गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
12: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि।
11: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्जादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
13: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
14: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
11: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 06651381। दीपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जुङ।
15: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
16: ल ल आए बहिनी, किन होला?
15: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
16: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
15: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
14: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिसहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560046257 र 98400067787।
17: सुनिता आ गर त
15: भोके, मेरो दास सबै किराले खाएको छ।
17: गर न के, आ गर, म हेर्छु।
15: आ
17: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
15: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
17: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
18: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
19: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसहर नगरपालिका 8, सेरा ओह्रालो, लम्जुङ।
18: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
19: सम्पर्क फोन नम्बर 06651429, मोबाइल नम्बर 98414840।
20: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको सुन्दर बजार नगरपालिकाभित्र अटो तथा टेम्पोको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वय तथा सुन्दर बजार नगरपालिका र साना सवारी यातायात प्रालीको सहकार्यमा संयुक्त अनुगमन तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, सुन्दर बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घरती, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी बलका डीएसपी विकास अधिकारी, प्रशासन शाखा प्रमुख विवेक कुमार पण्डित, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, साना सवारी यातायात प्रालीका अध्यक्ष बिच्छिमान घले लगायत सुरक्षा निकाय, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो। संयुक्त अनुगमन पछि पाउँदी सिउँडीबार बेलघारी चोक बगैचा चोक रमाइलो डाँडा क्याम्पस गेट मिलन चोक कुन्छा चोक र खत्रीठाटी क्षेत्रमा निश्चित संख्या तोकी पार्किङ बोर्ड स्थापना गरी 15 दिनभित्र व्यवस्थित पार्किङ प्रणाली लागू गर्ने निर्णय गरिएको छ। कार्यक्रमकै क्रममा सिउँडीबार स्थित साना सवारी यातायात प्रणालीको कार्यालयमा करिब 60 जना अटो चालक तथा व्यवसायीलाई ट्राफिक नियम सड़क सुरक्षा दुर्घटना न्यूनीकरण तथा व्यवस्थित पार्किङको आवश्यकता र महत्वबारे प्रशिक्षण समेत प्रदान गरिएको थियो। सरकारवाला निकायहरूले व्यवस्थित पार्किङ प्रणाली लागू भएपछि सुन्दर बजारको सवारी व्यवस्थापन थप सहज सुरक्षित र अनुशासित बन्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सुनसरी लगायतका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुनसरीको देवानगंज सिराहा धनुषा लगायतको जिल्लामा विकसित घटनालाई लिएर हिजो साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले निष्पक्ष छानबिन हुने बताउनु भएको हो। सुनसरीमा गएको आइतबार भएको घटना र त्यसपछि उत्पन्न वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले सुनसरी लगायतको जिल्लामा देखिएको तनाव अन्त्य गर्न सबै पक्षले आफ्नो ठाउँबाट पहल गर्न अपील समेत गर्नुभएको छ। प्रधानमन्त्री शाहले संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य अपुष्ट सूचना अफवाह घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध गर्नुभएको छ। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथा तथ्य र सूचनामा मात्र विश्वास गर्न उहाँको आग्रह छ। उहाँले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गर्नुभएको छ। आज श्रावण 15 गते नेपाली समाजमा खीर खाएर मनाइदेछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकोले खीर खाने गरिएको हो। दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकोले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकोले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविदहरू बताउँछन्। साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकोले घाँस बढ़ी पाइन्छ। धेरै राम्रा घाँस पाइने बेलामा गाई भैंसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। साउन भगवान शिवको प्रिय महिना पनि हो। शिवलाई दूध र दूधमा बनेको परिकार मनपर्ने भएकोले खीर लगायत मिठाई विधिपूर्वक चढ़ाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने चलन चलेको हुन सक्ने विश्वास धर्मशास्त्रविदहरूको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। यही साउन 23 र 24 गते छैठौं हामखोला झरना महोत्सव हुने, लोकप्रिय गायक राजु परियार र शीला आलेको सांगीतिक प्रस्तुति रहने। मर्स्याङदी गाउँपालिकाले आगामी चैत्र मसान्तभित्र सबै योजना सक्ने, योजना तथा कार्यक्रमलाई समयमै सम्पन्न गर्न विस्तृत कार्ययोजना निर्माण। सुन्दर बजारमा अटो टेम्पो पार्किङ व्यवस्थापन अभियान शुरू, 15 दिनभित्र व्यवस्थित पार्किङ लागू हुने। भूकम्पबाट क्षतिग्रस्त जीर्ण घर हटाउन राहत प्याकेज लिइसकेका लाभग्राहीलाई राईनाश नगरपालिकाको आग्रह। र सुनसरी लगायतको घटनाको निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। अवस्त बिहान 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56।
2: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, स्योर गरौँ।
1: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
1: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमसुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066 590 2 9 0, मोबाइल नम्बर 98 560 60 2 9 0।
2: अहिले बिहानको 7 बज्यो।
5: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 मेगाहर्ज।
6: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
7: त्यस्तो लामो सानो कुरामा पनि के को फिर गरेको ढुमस,
6: खड्काजी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लौ न यसो केही उपाय दिनु पर्यो।
7: बुझ्न डिजिटल छँदै छ नि, झिगे खोला हुला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि, लम्सुङ। सम्पर्क नम्बर 98560 46 466।
3: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
8: ओहो धेर सर टाढै को सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है।
9: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ, बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
8: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
1: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-451-39-647 र 98-111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
10: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
9: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि, त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
10: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
9: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
10: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
9: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
10: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38।
11: सुनिता आ गर त
12: भोके, मेरो दास सबै किराले खाएको छ।
11: गर न के आ गर, म हेर्छु।
12: आ
11: छि कस्तो गनाको, दाँत माझ्दैनौ हो?
12: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
11: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ।
2: भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
13: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गा टेढा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
14: भूपुसैनिक डेन्टल होम प्राली बेसिसर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
15: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
14: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98-414-84-440।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: बोके मेरो दास सबै किराले खाको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छि कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तरिक डेन्टल होममा जाऊ न दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुस्तरिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लन्जुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
6: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
0: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
7: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नानी लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
0: किन चिन्ता लिनुहुन्छ बुढा पछिल्ला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ प्रोप्राइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462-18202 र 98403-19789
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ
4: नोट सबै किसिमका धान सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ

0: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98174438।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: आदरणीय श्रोता नमस्कार, कार्यक्रम स्वास्थ्य सरोकारमा स्वागत गर्न चाहन्छु। म कार्यक्रम सञ्चालिका शोभा ठकुरी। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ साप्ताहिक स्वास्थ्यमूलक कार्यक्रम स्वास्थ्य सरोकार, र यो कार्यक्रम एसजीसीएस नमुना सामुदायिक अस्पतालद्वारा सञ्चालन भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो। यस परियोजनाले नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रवर्धन तथा समुदायमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता लमजुङका तीनवटै रेडियोहरू, रेडियो मर्स्याङडी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेउडा 90.8 मेगाहर्जबाट एकैसाथ प्रसारण हुँदै आइरहेको छ। साथै सम्बन्धित रेडियोहरूको फेसबुक पेज, वेबसाइट तथा हाम्रो पात्रो मार्फत पनि तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुनेछ। गएको हप्तामा हामीले तपाईँलाई सर्प दंशको बारेमा कुराकानी गरेका थियौं, उसको बारेमा जानकारी दिएका थियौं र तपाईँहरूको एकदमै सकारात्मक प्रतिक्रियाको लागि म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। र आजको अंकमा हामी आम मानिसको दैनिक जीवनमा जोडिएको विषय ज्वरो अथवा फिभरको बारेमा कुराकानी गर्न गइरहेका छौं र यस विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ डाक्टर विवेक पौडेल। उहाँलाई कार्यक्रममा स्वागत गरौं। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: नमस्कार अनि धन्यवाद। अनि रेडियो मर्स्याङ्गदी, रेडियो चौतारी र रेडियो भोटेउडा सुनिरहनु भएका, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय श्रोता महानुभावहरूमा मेरो पनि नमस्कार। एलजीसीएस नमुना कम्युनिटी हस्पिटलको स्टेप अप र स्केल अप परियोजना मार्फत यसरी समुदाय स्तरमा स्वास्थ्य जनचेतना फैलाउने यो मञ्चमा जोडिन पाउँदा मलाई पनि धेरै खुसी लागेको छ। आज हामी आम मानिसमा धेरै भ्रम र डर रहेको विषय ज्वरोको बारेमा छलफल गर्दैछौ। आशा छ आजको यो बसाई हाम्रो श्रोताहरूको लागि उपयोगी र फलदायी हुन्छ।
0: हजुर, हामी चाहिँ यो ज्वरोको बारेमा कुराकानी गर्न लागिरहेका छौँ र सबै मान्छेहरूको घरमा चाहिँ कसैलाई कसैलाई ज्वरो आउने बित्तिकै मानिसहरू चाहिँ धेरै आतिन्छ। यो सामान्य भाषामा हाम्रो श्रोताहरूले बुझ्ने गरी भनिदिनुहोस् न, वास्तवमा यो ज्वरो भनेको चाहिँ के हो? होइन, किनभने सबैले ज्वरो आयो भनेर चाहिँ सुनिरहेको हुन्छ, एकदम कमन वर्ड पनि सुनिन्छ, र ज्वरो भनेको चाहिँ खासमा के हो?
1: सबैभन्दा पहिले त हाम्रा श्रोताहरूले के बुझ्नुपर्छ भने ज्वरो आफैमा रोग चाहिँ होइन, यो त शरीरको ढाल वा सुरक्षाको टोली भनौँ न, यस्तो खालको हो। अब हाम्रो शरीरमा भाइरस, ब्याक्टेरिया वा अन्य कुनै संक्रमणहरू प्रवेश गर्छ, हाम्रो प्रतिरक्षा प्रणाली जसलाई हामी इम्युन सिस्टम भन्छौँ, त्योसँग चाहिँ लडेर भगाउनको लागि चाहिँ शरीरले चाहिँ आफसे आफ तापक्रम बढाउँछ। सामान्यत 100 भन्दा माथि, 101 देखि होइन त्योभन्दा माथि डिग्री फरेनहाइटहरू, 38 डिग्री भन्दा वा 100 भन्दा माथि तापक्रम गएमा चाहिँ त्यसलाई चाहिँ बल्ल ज्वरो भनिन्छ। त्यसैले अब ज्वरो आउनु भनेको चाहिँ शरीरको रोगसँग लडिरहेको छ या फिर चाहिँ लड्ने प्रक्रियामा छ भन्ने चाहिँ प्रमाण हो। त्यही भएर तुरुन्तै सुरुमै चाहिँ आत्तिहाल्नु चाहिँ पर्दैन।
0: हजुर, अब भनेपछि ज्वरो आउनु भनेको त शरीरले चाहिँ राम्रोसँग रोगसँग लड्दैछ भन्ने बुझ्नु पर्यो। त्यसो भए डाक्टर साहब, अब घरमा चाहिँ कसैलाई ज्वरो आयो भने चाहिँ सुरुमा के कस्ता प्राथमिक उपचारहरू चाहिँ गर्न सकिन्छ?
1: अब मुख्यतः चाहिँ तीनवटा चाहिँ प्रमुख कुराहरू छन् होइन। अब त्यसमा चाहिँ पहिलो चाहिँ हामीले चाहिँ प्रशस्त मात्रामा चाहिँ झोलिलो पदार्थहरू पिउनु पर्यो। दोस्रोमा मनतातो पानीले चाहिँ टाउकोहरू पुछ्ने, स्पोन्जिङ भन्छौँ हामी त्यसलाई चाहिँ, हामीले पहिला पनि गरिराखेकै हो त्यो गाउँघरमा चाहिँ। त्यो चाहिँ अब मनतातो पानीले या फिर चाहिँ चिसो पानीले सकिन्छ भने त्यसले चाहिँ हल्का खुट्टाहरू, निधारहरू, काखीहरू, यी कुराहरू चाहिँ पुछिदिने चाहिँ मनतातोदेखि चिसो पानीले पनि मिल्छ। अनि चाहिँ हल्का कपडाहरू लगाउने, बाक्लो कपडाहरू, सिरकहरू त्यस्तो चाहिँ गुमुक्क परेर झन् गुम्स्याएर त्यस्तो चाहिँ राख्नु भएन। अब सबैभन्दा प्रमुख भनेको चाहिँ ज्वरो आउँदा चाहिँ शरीरबाट चाहिँ हाम्रो इलेक्ट्रोलाइटहरू होइन पानीको मात्राहरू चाहिँ कम हुने र खेर जाने भएको कारणले गर्दाखेरि चाहिँ पानी, दालको रसहरू, सुपहरू, मकैको खोले वा चाहिँ जीवन जलहरू चाहिँ यस्तो झुलिलो चिजहरू चाहिँ अलिक बढी चाहिँ खानुपर्छ।
0: हजुर, यो ज्वरो भनेको चाहिँ रोगसँग लड्ने क्षमता अथवा रोगसँग लड्दैछ भन्ने कुराहरू पनि बुझिन्छ भन्ने कुरा तपाईँले गर्नुभयो। अनि यो हाम्रो समाजमा जुन चाहिँ ज्वरो आउने बित्तिकै सोझे मेडिकलमा गएर अथवा औषधि पसलमा गएर चाहिँ एन्टिबायोटिकहरू किनेर खाने अथवा जथाभावी चाहिँ कडा औषधिहरू खाने चलन छ, अनि यसमा चाहिँ डाक्टर साहब कस्तो भनाइ छ अथवा डाक्टरको हिसाबले चाहिँ यहाँको भनाइ के छ?
1: हो, यो चाहिँ एकदमै खतरनाक र गलत अभ्यास चाहिँ हामी गरिरहेका छौँ। हजुर, धेरै जसो ज्वरो चाहिँ भाइरल ज्वरो हुन्छ। अब यसको कारण चाहिँ त्यो भाइरसकै कारणले गर्दा हो र अनि यसमा चाहिँ एन्टिबायोटिकको केही पनि रोल हुँदैन। अब कति खण्डमा चाहिँ हामी चाहिँ जथाभावी एन्टिबायोटिकहरू खान्छौँ अनि त्यसको कारणले गर्दा चाहिँ पछि एन्टिबायोटिक चाहिने हुँदाखेरि चाहिँ त्यसको रेसिस्टेन्ट भएको कारणले चाहिँ अझ ठुलो समस्या चाहिँ आउन सक्छ। अनि साथै हामीहरू डेङ्गुको संक्रमण भइरहेको बेलामा चाहिँ यो फ्लेक्जन आइबोप्रोफेन भन्ने चाहिँ यो औषधिहरू एकदम कडा पेन किलरहरू चाहिँ खाइराखेका हुन्छौँ। अब यस्तो बेलामा चाहिँ झन् भित्र ब्लिडिङ हुन सक्ने, शरीरभित्र चाहिँ रगत बग्ने चाहिँ जोखिम हुन सक्छ। अब त्यसैले अब पहिला चाहिँ डाक्टरको परामर्श अनि त्यसपछि सामान्य रगतको जाँचहरू नगरिकन उमेर र तौलहरू अनुसार नहेरिकन चाहिँ हामी चाहिँ यतिकै ज्वरो आउँदैमा गएर फार्मेसीहरूबाट गएर चाहिँ एन्टिबायोटिक खानु चाहिँ एकदमै गलत प्र्याक्टिस र एकदम जोखिमयुक्त कुरा हो। त्यसैले चाहिँ अब पहिला चाहिँ हामी चाहिँ एक राउन्ड चाहिँ गएर चाहिँ डाक्टरसित सल्लाह लिने, परामर्श लिने, त्यसपछि चाहिँ सामान्य रगतको जाँचहरू गराएर मात्रै यो औषधिहरू सेवन गर्दा चाहिँ ठिक हुन्छ।
0: हजुर, यो त एकदमै ठुलो कुरा, किनभने अस्पतालमा पनि हामी देखिरहेको हुन्छौँ सानो बच्चा हुन्छ, ज्वरो आएको हुन्छ, यति धेरै धेरै मेडिकलहरूमा गएर हाई डोजको चाहिँ एन्टिबायोटिकहरू बोकेर आइरहनु भएको हुन्छ। होइन, यो चाहिँ ज्वरोहरू आउँदाखेरि अब डाक्टर साहबले चाहिँ घरमा बस्दा नै कस्ता कस्ता लक्षणहरू अथवा खतराका संकेतहरू देखियो भने तुरन्त अस्पताल आउने अथवा डाक्टर कहाँ जानुपर्छ भनेर चाहिँ मान्छेहरूले सजिलो बुझ्ने भाषामा बताइदिनुहोस् न। यो चाहिँ ज्वरो त आयो अनि अब ज्वरो आएको सामान्य ज्वरो, यो लक्षणको ज्वरो नभनेको नै ज्वरो आयो एन्टिबायोटिक खान भन्दा अनि अब कति दिनपछि, कति घण्टापछि र कस्तो कस्तो अवस्थामा चाहिँ तुरन्त अस्पताल जानुपर्ने हुन सक्छ?
1: हजुर, अब यसमा चाहिँ कस्तो छ भन्दा अघि मैले भनिहालेँ, ज्वरो चाहिँ अब आफैमा रोग त होइन, होइन, त्यसको संकेत हो। तर संकेत भन्दा भन्दै पनि ज्वरोलाई चाहिँ हामी सामान्य रूपमा लिएर ए शरीरले लड्दैछ होला भनेर आफै यतिकै घरमा बसिरहँदा चाहिँ भएन। अब यसको चाहिँ डेन्जर साइन या फिर चाहिँ खतराका लक्षणहरू चाहिँ हुन्छन्। ज्वरो आइसकेपछि चाहिँ हाम्रो शरीरहरूले देखाउने लक्षणहरूलाई हेरेर अस्पताल जानुपर्ने या फिर चाहिँ अझै एक दुई दिन वेट गर्नुपर्ने कि या फिर आफै सन्चो हुने हो कि, त्यो कुराहरू चाहिँ अलिकति हामी विचार गर्नुपर्ने हुन्छ। अब मुख्यतः चाहिँ अस्पताल जानुपर्ने डेन्जर साइनहरू चाहिँ के छन् भन्दाखेरि, फर्स्टमा त ज्वरो चाहिँ लगातार आइराख्ने, तिनदेखि चार दिनसम्म चाहिँ सामान्य पेन किलर या फिर चाहिँ केही आफ्नो घरेलु उपचार गर्दा गर्दै पनि ज्वरो चाहिँ आइराखेको छ भने चाहिँ अझ अलिकति डेन्जर साइनतिर जान सक्छ। अनि त्यसपछि अर्को भनेको छाती दुख्ने या फिर चाहिँ सास फेर्न गाह्रो हुने त्यस्तो भयो भने, अनि त्यसपछि चाहिँ हाम्रो चाहिँ बिरामीहरू चाहिँ यदि सुस्त हुँदै जानुभयो या बेहोस हुनुभयो, अलमल जस्तो कन्फ्युजन भएको जस्तो त्यस्तो भयो भने पनि यसलाई पनि हामी डेन्जर साइनमै राख्छौँ। अनि लगातार बान्ताहरू भइराख्ने, पेटको भागहरू दुख्ने त्यस्तो भयो या फिर चाहिँ घाँटीहरू कडा हुने, टाउको दुखेको अवस्था भयो या फिर चाहिँ शरीरमा निला राता दागहरू देखियो, यस्तो भएको खण्डमा चाहिँ हस्पिटल चाहिँ एकचोटि चाहिँ जानै पर्ने हुन्छ। खतराको लक्षणहरू नै यिनीहरू नै हो। त्यसपछि अर्को भनेको चाहिँ तीन महिनाभन्दा मुनिका बच्चाहरूलाई चाहिँ सासाना बच्चाहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ 104.4 चाहिँ माथि ज्वरो आएमा चाहिँ यो चाहिँ इमर्जेन्सी नै मानिन्छ। यी खण्डहरूमा यस्ता यस्ता कुराहरू भएमा चाहिँ हामी चाहिँ एकचोटि चाहिँ डाक्टरलाई भेटेर या फिर चाहिँ अस्पताल गएर सामान्य रगतको जाँचहरू या फिर चाहिँ डाक्टरले भनेको सल्लाह अनुसार चाहिँ रगतको जाँचहरू चाहिँ गराउनु पर्ने हुन्छ।
0: हजुर, एकदमै यो लक्षण अथवा चिन्ह देखेर तुरन्त अस्पताल जानु पर्यो। अनि सामान्य भन्दाखेरि चाहिँ ज्वरो ज्वरो भनिरहेको हुन्छ, अब त हजुरले भन्नुभयो कतिवटा ज्वरोको लागि चाहिँ खासमा एन्टिबायोटिक पनि चाहिँदैन भनेर, होइन। यो ज्वरोहरू चाहिँ अब एउटा यो टेम्परेचर नापिसकेपछि हामीलाई चाहिँ के थाहा हुन्छ भने, यो चाहिँ तपाईँले भनेको अनुसार अब 100 भन्दा धेरै भयो भने चाहिँ ज्वरो हो भन्ने कुरा जानिन्छ। त ज्वरो पनि धेरै प्रकारकोहरू हुँदो रहेछ नि त, कति प्रकारको हुन्छ, कस्तो कस्तो ज्वरोहरू चाहिँ हुन्छ डाक्टर साहब?
1: सामान्यत चाहिँ ज्वरोहरू गराउने भनेको चाहिँ हाम्रो चाहिँ शरीरको एउटा प्रतिरक्षात्मक क्षमता या फिर चाहिँ इम्युन सिस्टमहरूकै रेस्पोन्सले गर्दाखेरि हुने हो। अब त्यो रेस्पोन्स गराउने चिजहरू के कस्ता हुन्छन् भन्दाखेरि तपाईँको सामान्यत हुने भनेको चाहिँ भाइरल फिभर हुन्छ, होइन, भाइरसले गर्दाखेरि हुने ज्वरो हुन्छ। त्यसपछि आएर ब्याक्टेरियाहरू या फिर चाहिँ हाम्रो परजीवीहरूले गराउने ज्वरो हुन्छ। अब त्यसमा चाहिँ टाइफाइडको ज्वरो भयो या फिर चाहिँ हाम्रो आँगाहरूमा बस्ने किरा जीवाणुहरूले गराउने पनि ज्वरो हुन्छ। त्यसपछि आएर डेङ्गुको संक्रमण भइसकेपछि लामखुट्टेद्वारा सर्ने जुन रोग छ त्यो डेङ्गुको संक्रमणबाट पनि हुन्छ ज्वरो। अब क्यान्सरदेखि लिएर तपाईँको सामान्यता स्ट्रेससम्म हुँदाखेरि पनि शरीरले ज्वरो निकाल्ने गर्छ। ती सबैहरूमा चाहिँ कहिलेकाहीँ खतराको लक्षणहरू देखिन पनि सक्छन्, नदेखिन पनि सक्छन्। खतराका लक्षणहरू देखिएका छैनन् भने सामान्य ज्वरो मान्न सकियो। यदि खतराका लक्षण देखिएका छन् भने त्यो अनुसार चाहिँ खतरनाक ज्वरोतिर चाहिँ हामी चाहिँ जान सकिन्छ। त्यसको लागि गर्ने भनेको हामीले चाहिँ ब्लड टेस्ट नै हो। ब्लड टेस्ट गरिसकेपछि या फिर चाहिँ दिसा पिसाबको जाँचहरू गरिसकेपछि चाहिँ हामीलाई चाहिँ के कस्तो खालको प्रकारको ज्वरो छ र कसरी ट्रिटमेन्ट गर्ने त भन्ने हुन्छ। कुनै ज्वरोको लागि एन्टिबायोटिक चलाउनु पर्ने हुन्छ, कुनै ज्वरोको लागि नचलाउन पनि मिल्यो, अनि कुनै ज्वरोहरू चाहिँ अब हाम्रो दिसा पिसाबको खराबीहरूले गर्दाखेरि पनि आउने ज्वरो हुन्छ। कहिलेकाहीँ एपेन्डिसाइटिसहरू, पेटको खराबी, पेटमा कतै समस्या आइहाल्यो भने पनि ज्वरोहरू आउने हुन्छ। त्यही भएर ज्वरोको विभिन्न विभिन्न प्रकारहरू छन्। त्यही भएर ठुलो रोगदेखि लिएर सामान्य रोगसम्म पनि ज्वरो हुने भएको कारणले गर्दाखेरि चाहिँ पहिला रगतको जाँच र डाक्टरको परामर्श लिएपछि मात्रै हामीलाई थाहा हुन्छ कि ज्वरो कस्तो प्रकारको रहेछ र के कस्ता औषधिहरू चाहिँ खानुपर्ने रहेछ।
0: हजुर, भनेपछि चाहिँ ज्वरो चाहिँ सामान्यदेखि गम्भीर अवस्थासम्मको हुने रहेछ भन्ने कुरा हामीले आजको कार्यक्रममा थाहा पायौं। र यो जुन मेडिकलमा गएर जथाभावी औषधि खानेहरूलाई बच्चादेखि बुढो मान्छेसम्मको मान्छेहरूलाई पनि आज यो कार्यक्रमले धेरै नै सहायता गर्छ जस्तो मलाई लाग्छ। र अन्तमा हामी चाहिँ कार्यक्रमको अन्तिम अन्तिममा आउँदै गर्दा हाम्रो सम्पूर्ण श्रोताहरूको लागि चाहिँ डाक्टर साहब के भन्न चाहनुहुन्छ?
1: अब सबैभन्दा महत्वपूर्ण कुरा बुझ्नुपर्ने कुरा तपाईँहरूले जनसमुदायले बुझ्नुपर्ने कुरा के हो भने चाहिँ ज्वरो आउँदैमा हात्तिहाल्नु परेन। यदि खतराका संकेतहरू छन् भने चाहिँ फार्मेसीबाट या फिर चाहिँ कुनै ठाउँबाट चाहिँ ज्वरोको उपचार गर्नतिर नलागेर पहिला चाहिँ रगतको सामान्य जाँच गराउने, रगतको जाँचहरू गराइसकेपछि चाहिँ के कस्ता औषधिहरू खानुपर्ने रहेछ भन्ने कुरा चाहिँ हजुरहरूले बुझ्नु पर्यो। अनि हाम्रो समुदायमा के छ भने ज्वरोहरू आयो या फिर चाहिँ कुनै रोगहरू लाग्यो भने चाहिँ धामी झाँक्री कहाँ जाने चलन छ, त्यो चाहिँ नितान्त गलत हो र गर्नु पनि हुँदैन, त्यसले झन् समय बर्बाद गर्छ। त्यो भएको कारणले चाहिँ एकचोटि चाहिँ ज्वरो आउँदैमा एकचोटि चाहिँ डक्टरसित परामर्श लिने, उहाँले रगतको जाँच गराउनु पर्ने छ छैन त्यो सबै कुराहरू पनि भनिदिनुहुन्छ। त्यसपछि चाहिँ गराउनु पर्ने रहेछ भने गराएर मात्र औषधि सेवन गर्ने चाहिँ गर्नुपर्छ। जथाभावी औषधिहरू सेवन गर्दाखेरि चाहिँ हाम्रो शरीरमा ज्वरोले भन्दा या त्यो रोगले भन्दा चाहिँ अझ बढी हानि हुने कहिलेकाहीँ चाहिँ सम्भावना रहन्छ। यसैले चाहिँ सबैजनालाई सतर्क रहनुहोस्, स्वस्थ रहनुहोस् र प्रशस्त रूपमा चाहिँ पानीहरू पिउनुहोस्, स्वस्थकर खानाहरू खानुहोस् भनेर चाहिँ म सल्लाह दिन चाहन्छु।
0: हजुर, यो चाहिँ अब डाक्टरलाई नै भेट्नु पर्ने। अहिले चाहिँ के ट्रेन्ड चलिरहेछ भने सामान्य समस्या के हुने बित्तिकै जुन च्याट जिपिटीलाई चाहिँ सोधिहाल्ने, च्याट जिपिटीलाई हेरेर चाहिँ मान्छेहरू चाहिँ आत्तिएर अथवा च्याट जिपिटीको अनुसार उपचारै गरेर चाहिँ धेरै समस्याहरू लिएर पनि हामीले अस्पतालमा आएको देखेका छौँ, त्यसलाई के भन्न चाहनुहुन्छ?
1: अब रोग भनेको कहाँ रोबोटले ठिक गरेर सक्छ त नि, त्यो त गलत कुरा भयो नि त। उसलाई त सबै कुराको नलेज त छ, तर वास्तविक नलेज जुन चाहिँ रियल लाइफमा हुने नलेज त डक्टरसित नै हुन्छ। तपाईँले हामीले बिरामीलाई हेरेर उसको कन्डिसन कस्तो छ, के छ, उसको ब्याकग्राउन्ड पहिला के कस्तो थियो, पहिला पनि ज्वरो आइराख्ने हो होइन, होइन, अनेक अनेक कुराहरूलाई चाहिँ इभ्यालुएट गरेर मात्रै हामीले चाहिँ यो मान्छेलाई यस्तो हुन सक्छ है भनेर चाहिँ हामी बल्ल गर्ने हो। तर त्यो रोबोट या फिर चाहिँ तपाईँको च्याट जिपिटी यो जुन भनिन्छ तिनीहरूसित त पहिलाको नलेज, तपाईँको ब्याकग्राउन्डको नलेज पनि नहुनु सक्छ। अनि अर्को भनेको उनीहरूले चाहिँ सबै इन्टरनेटमा भएको चिज जति सबै खोजेर गर्ने भएको कारणले गर्दा इन्टरनेटमा त धेरै खतरनाक कुराहरू पनि रहेको हुनाको कारणले उसले त तपाईँलाई एकैचोटि क्यान्सर भएको छ पनि भनिदिन सक्छ। अब कहिले यहाँ सामान्य भाइरसले भएको ज्वरोलाई चाहिँ उसले तपाईँलाई क्यान्सरसम्म पुर्याइदिनु पनि सक्छ। त्यो भएको कारणले गर्दा एकदम मनोबल या फिर चाहिँ मानसिक स्वास्थ्य पनि तपाईँको खराब हुन सक्छ। त्यसै आत्तिने बानीहरू पनि बस्ने हुन सक्छ। सोही कारण चाहिँ एकचोटि चाहिँ डाक्टरलाई नै भेटेको चाहिँ राम्रो हो।
0: हजुर, हामीलाई चाहिँ डाक्टर साहबले आज ज्वरोको बारेमा धेरै सरल र स्पष्ट रूपमा चाहिँ एकदमै महत्वपूर्ण जानकारीहरू दिनुभएको लागि एकदम धेरै धेरै धन्यवाद। आदरणीय श्रोता, अब हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। यदि तपाईँको कार्यक्रमसँग सम्बन्धित कुनै जिज्ञासा, सुझाव वा प्रतिक्रिया भएमा एजिसिस नमुना सामुदायिक अस्पतालको सम्पर्क नम्बरहरू 0664041123, 0664041124 र 0664095944 तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ र तपाईँको प्रतिक्रिया, ताली गाली जे छन् हामीलाई दिन सक्नुहुनेछ। यो कार्यक्रम एजिसिस नमुना कम्युनिटी हस्पिटलद्वारा सञ्चालन भइरहेको स्टेप अप तथा स्केल अप परियोजनाको सहयोगमा तयार गरिएको हो र परियोजनाले समुदायमा नसर्ने रोगहरूको रोकथाम, मानसिक स्वास्थ्य प्रबन्धन तथा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धिका लागि निरन्तर कार्यहरू गर्दै आइरहेको छ। र अन्तमा यो कार्यक्रम नियमित रूपमा प्रसारण गर्ने रेडियो मर्स्याङ 95.5 MHz

0: किन हाँसे हो नि बुढा तुलाई थर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
4: कार्यक्रम स्वास्थ्य सरोकार
5: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
4: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
5: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-60-2900।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: मेरो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240535, 0665240575, मोबाइल नम्बर 9856745।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषह नगरपालिका 8 झिङ्गेखोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462739 र 98175040।
3: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
1: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
3: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
6: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
3: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
6: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
5: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोपाइटर सरस कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: सुनिता आ गर त
1: भोके मेरो दास सबै किराले खाएको छ
0: गर न के आ गर म हेर्छु
2: आ
0: छी कस्तो गनाको दात माझ्दैन हो
1: ठुलो स्वरमा नकराउ न मलाई लाज लाग्छ के
0: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न दात सम्बन्धी सबै समस्याको उपचार गरिन्छ भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने दाँतको भिडियो एक्सरे गर्ने वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने दाँत निकाल्ने नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ
3: नोट यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ
4: भूपुसैनिक डेन्टल होम प्राली बेसीतर नगरपालिका 8 सेरा ओरालो लमजुङ
5: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सिसा अधिकारी
4: सम्पर्क फोन नम्बर 066-521-429 मोबाइल नम्बर 98414-84-440
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
7: कार्यक्रम स्वास्थ्य सरोकार
8: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
7: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठतेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठतेरा लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठतेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाप लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9824111032।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जानी भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्
1: ओहो हेर सर टाढै को सायद हो कि कसो बेसी सहर जानु भए सँगै जाउँ है
4: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-5091
6: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसी भइदिनु
7: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
6: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
7: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
8: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
9: काम्ने रोग
8: बौलाउने रोग
9: ढल्ने रोग
8: मूर्छा पर्ने
9: सपना नराम्रो देख्ने
8: डराउने
9: रिस उठ्ने
8: तर्सिने
9: खान मन नलाग्ने
8: चिलाउने
9: ऐठन गर्ने
8: कम्मर दुख्ने
9: हात खुट्टा पोल्ने
8: चपाउने
9: हात खुट्टा दुख्ने वा सुन्निने
8: ज्यान करकर खाने
9: महिनावारी गडबडी
8: बाजोपन
9: छारे रोग
8: प्रेसर
9: सुगर
8: प्यारालाइसिस
9: दम
8: खोकी टोकेको निलो दाम
9: मान्छे हराएको
8: सामान हराएको
9: टुना मुना लागेको
8: मेलमिलाप गर्न पर्ने
9: दाँत दुखेको
8: बिगार परेको
9: पैसा फसेको
8: रक्सी छुटाउने
9: घर बाँध्ने
8: पिनास भएको
9: टाउको दुख्ने
8: ग्यास्ट्रिक
9: जन्डिस भएको
8: सतुर नष्ट गर्ने
9: बाथरोग
8: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासका साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
9: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ?
10: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउँडीबार, लम्सुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68-60, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56-36।
8: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: अहिले साँझको छ बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन.
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
4: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ.
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
7: फोन 056-494-333, 493-555.
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला.
8: प्रवेश परीक्षा 24 गते. सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ.
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684. 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला.
3: नेपाल दर्पणमा अब खबरको सिलसिला. शुरूमा सुनसरी घटना र उत्पन्न पछिल्लो परिस्थितिका विषयमा. आज दिनभर भएका गतिविधि. प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेता तथा आफ्नै पार्टीका सांसदहरूसँग छलफल गर्नुभएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ. आजको छलफलमा डाक्टर सिक्की राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समी मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुहुन्थ्यो. छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्ता कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैनथ्यो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले प्रतिबद्धता समेत जनाउनु भएको छ। साथै उहाँले आफ्ना कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेतर्फ नसोच्न पनि अनुरोध गर्नुभएको सहभागी नेताहरूले बताएका छन्। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँगको छलफल लगत्तै आजै प्रधानमन्त्री शाहले तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसदहरूसँग पनि छलफल गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पछिल्लो घटना, मधेस प्रदेश का समसामयिक विषय लगायत बारे कुराकानी भएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले सबै सांसदलाई आफ्नो क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान समेत गर्नुभएको छ।
8: सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच 7 बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। सात बुझे सहमति भएपछि पीड़ित परिवार शव उठाउन सहमत भएको हो। अहिले आवश्यक प्रक्रिया चलिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभएको छ। सुनसरी क्षेत्रमा यसअघि लागू गरिएको कर्फ्यू र निषेधाज्ञाको व्यवस्था यथावत नै रहेको पनि उहाँले बताउनु भएको छ। तर पछिल्लो उत्पन्न परिस्थिति विस्तारै सामान्यीकरण हुँदै गइरहेको सुरक्षा निकायले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा पूर्ण निषेधाज्ञा लागू गरेको छ। आज बेलुका 5 बजेदेखि भोलि शनिबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी रहेको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढ़ी भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नहुने गरी निषेधाज्ञा छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग आज छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुलो हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभयो। त्यस्तै विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि उहाँले छलफल गर्नुभयो। धार्मिक क्षेत्रका अगुवासँग सुनसरी र सिराहा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि लामिछानेले अपील समेत गर्नुभएको थियो। लगत्तै विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राजसपाका सभापति लामिछानेसँग आज भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई स्वीकार गर्न अपील गर्नुभयो। उहाँहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गर्नुभएको छ। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव तिवारी, जमीअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज पुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरूल हसन फलादीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी, सिराहा तथा मध्य प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकीलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ।
8: देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली गरिएको हो। त्यस्तै आज दिउँसो काठमाडौँको माइती घरमा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील गरिएको छ।
3: यस्तै नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगंज घटना र त्यसपछि तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो। बैठकले पछिल्लो घटनाको सत्य तथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाण्डुमा उपलब्ध सुनसरी, मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो।
8: त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मध्य प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिवीले एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मध्य प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिवीका सहायक डिन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। यस्तै नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगाहा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकोले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम मधेसले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ।
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दिवा खाजा र यसको प्रभाव बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
11: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
12: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, सात बुधे सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शब उठाउन परिवार सहमत, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील, आज पनि विभिन्न जिल्लामा सद्भाव र्याली, कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
8: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले पाकिस्तानको ब्रोड पीकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित पूर्वबहादुर गुरूङ युक्त, किली पेम्बा शेर्पा, किलु निमा शेर्पा, न्वाङ थिंगु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। विभागका अनुसार 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। यो खबर तयार पार्दासम्म भेटिएका 4 शवमध्ये एक चर्चित नेपाली पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको रहेको अल्पाइन क्लब अफ पाकिस्तानले पुष्टि गरेको छ। ब्रोड पीक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिम पहिरो गएको थियो। निर्मल पूर्जाले यस अघि सन् 2019 ब्रोड पीक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो।
3: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थालेका छन्। ग्यास नपाएको उनीहरूको गुनासो छ, तर नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ़दा बजारकै असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति नै धेरै खोजी नगरेको, तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकैपटक सिलिण्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको भनाइ छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको हो। निगमले विक्रेतालाई नियमित ग्राहक भन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै आयल निगमले हल्लाका पछि नलाग्न पनि अनुरोध गरेको छ।
8: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बाल बालिकाको शिक्षा प्राप्तिमा कुनै कमी नहुने हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको आज जवाब दिँदै मन्त्री पोखरेलले बस्ती हटाएका क्षेत्रका विद्यार्थीको पठन पाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री पोखरेलले खरिपाटी बोडे र इचोङ्गु होल्डिङ सेन्टरमा रहेका 59 जना बाल बालिकाहरूलाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराएको, विद्यालय आवत जावतका लागि गाड़ीको सुविधा, खाजा, पोसाक, झोला, स्टेशनरी तथा सरसफाईका सामग्री उपलब्ध गराएको पनि बताउनु भएको छ।
3: फेरि पनि शिक्षाकै प्रसंग, 5 दशक अघिदेखि विद्यालयमा संचालित युवा खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिका प्रत्यक्ष लाभान्वित भएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। युवा खाजा कार्यक्रमकै कारण विद्यालयमा भर्नासँगै विद्यार्थीको सिकाई उपलब्धिमा समेत सुधार आएको प्रतिवेदनमा उल्लेख छ। विद्यालय युवा खाजा कार्यक्रम 2024 साल भदौदेखि शुरू भएको थियो। त्यस्तै सरकारले आर्थिक वर्ष 64-65 कर्णाली क्षेत्रबाट यसलाई औपचारिक रूपमा अगाडि बढ़ाएको थियो। आर्थिक वर्ष 76-77 देशभरका सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा 5 सम्मका विद्यार्थीका लागि यो कार्यक्रम विस्तार गरिएको छ। दिवा खाजाले बाल बालिकाको पोषण लगायत बहुआयामिक पक्षमा ल्याएका सुधारबारे साथी सम्झना महर्जनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्यसँग कुराकानी गर्नुभएको छ।
14: दिवा खाजा कार्यक्रम अहिले देशभरि कक्षा ECDदेखि कक्षा 5 सम्मको बच्चाहरूलाई विद्यालयमा नै उपलब्ध गराएका छौं। यसको मूल उद्देश्य के थियो भने सामान्यतया विद्यालयमा हुने पत्रु खानाको प्रयोगलाई कम गर्दै विस्तारै बाल बालिकाहरूको पोषण र स्वास्थ्यमा सुधार ल्याउने, शैक्षिक उपलब्धि बढ़ाउने र यसबाट स्थानीय उत्पादनहरूको दिवा खाजामा प्रयोग गरेर त्यसको आर्थिक उत्पादन पनि बढ़ाउने हिसाबले यो कार्यक्रमहरू सञ्चालन भएका छन्। अनि हामीले भर्खरै एउटा रिसर्च पनि गरेका थियौँ, त्यो रिसर्चले पनि विद्यार्थीहरूको खानपानको व्यवहारमा सुधार आएको छ, उनीहरूको व्यक्तिगत सरसफाइमा सुधार आएको छ। यसले गर्दाखेरि बच्चाहरू आफै चम्चा, प्लेट, कचौरा आफै सफा गर्ने बानी विकास गरेका छन् भन्ने जस्ता कुराहरू पनि आएको छ। र यसले खास मूल कुरा त विद्यार्थीहरूको विद्यालयमा भर्ना बढेको छ, उपस्थिति बढेको छ।
15: यसले समग्रमा बहुपक्षमा चाहिँ सुधार ल्याएको देखियो। स्वास्थ्यको मात्र चर्चा गर्ने हो भने के कस्ता खालका सुधार ल्याएको छ?
14: बच्चाहरूको अलिकति विद्यालयमा भोकको कारणले पेट दुख्ने अथवा विद्यालयमा उपस्थित नहुने, बिरामी हुने जस्ता कुराहरूलाई यसले पक्कै पनि प्रभाव पारेको हुनुपर्छ। हामीले स्वास्थ्यकै भनेर त्यस्तो स्वास्थ्यकै कुरा त गरेका छैनौँ, तर उनीहरूलाई चाहिँ वास्तवमा पोषण नपुग्ने कुरालाई सुधार गर्न खोजेको हुनाले पोषणलाई मुख्य हामीले आधार बनाएका छौँ। पोषण राम्रो भयो भने बच्चाको इम्युनिटी बढ्छ, त्यसैले अब यसले वास्तवमा बच्चाहरूको स्वास्थ्यमा राम्रो सुधार आएको भन्ने प्रक्षेपण छ।
15: दिवा खाजाले चाहिँ यो रैथानी उत्पादनलाई चाहिँ कतिको प्राथमिकता दिएको छ?
14: गत साल 100 पालिकामा स्थानीय उत्पादनमा आधारित भनेर स्थानीय तहहरूलाई अनुदान पनि, एक्स्ट्रा अनुदान पनि दिएका थियौं। गाउँपालिकाको लागि 3 लाख र नगरपालिकाको लागि 4 लाख। दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनमा आधारित बनाउने यो एक खालको परीक्षण जस्तो पनि हो। यो वर्ष 150 थप पालिकाहरूमा यो कार्यक्रम लागू हुँदैछ, होइन? यसले खास स्थानीय उत्पादनलाई नै जोड़ दिन खोजेको। वास्तवमा स्थानीय उत्पादन भयो भने रैथाने भनौ न, हजुरले पनि अघि रैथाने भन्नुभएको थियो, रैथाने कुराहरू भयो भने त्यो शुद्ध हुन्छ, सफा हुन्छ भन्ने कुरा स्कूलहरूले बाहिरबाट किन्दैनन्, त्यसैले पक्कै पनि यसले राम्रो गरेको छ भन्ने कुरा हामीले विश्वास गर्न सक्छौ।
15: यो विद्यालय अभिभावक र किसानलाई जोड्न चाहिँ कतिको मदत पुर्याएको छ यो कार्यक्रमले?
14: हजुरले एकदमै चुरो कुरो समातेर भन्नुभयो, होइन? यो वास्तवमा विद्यालयमा सबै ठाउँमा तराईतिरलाई त्यति समस्या हुँदैन, पहाड़ी र अलि हिमाली भेगतिर चाहिँ स्थानीय उत्पादन पनि अलिकति कम हुन्छ। त्यसमा अभिभावकको राम्रो सहयोग भएन भने चाहिँ विद्यालयको त्यति धेरै बच्चाहरूलाई खाजा पुर्याउन कठिन हुन्छ। त्यसैले हामीले देखेको कुरा के हो भने अभिभावकले उत्पादन गर्ने र त्यसको अनिवार्य रूपमा विद्यालयले त्यसको खरिद गर्ने खालको एक खालको सहमति बढ़ाउनु पर्ने हुँदो रहेछ, होइन? अहिले जे जति भएको छ एक खालको भोलिन्टियरली भएको छ, एउटा ट्रायलको रूपमा भएको छ, होइन? अभिभावकहरूको खाद्यान्नहरू विद्यालयमा खरिद भएर त्यसबाट अभिभावकलाई आर्थिक लाभ भएको छ, तर यो अलिकति नियमित र एउटा सिस्टमेटिक बनाउनलाई त्यहाँको रैथाने बालीहरू कुन कुन हुन्छ त्यसको क्यालेण्डर बनाइदिनु भयो भने कहिले कुन अभिभावकको अथवा कृषककोबाट कति खाद्यान्न आउँछ भन्ने कुराको सेड्युल पनि प्रष्ट भयो भनेदेखि विद्यालयलाई पनि राम्रो उहाँहरूलाई पनि राम्रो होइन यसरी जानुपर्छ भन्ने हामीले सोचिरहेको छौँ।
15: विद्यालयहरूमा चाहिँ यो कार्यक्रम अझ थप कक्षाहरूमा लानको लागि अथवा निजीमा पनि प्रवर्धन गर्नको लागि यहाँहरूले यसको लागि चाहिँ के गर्दै हुनुहुन्छ?
14: अब ठुलो कक्षामा लैजाने कार्यक्रमको हिसाबले अलिकति शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लानमै छ हाम्रो होइन आठ कक्षासम्मै लैजाने कार्यक्रम छ यसलाई आठ कक्षासम्म मात्रै होइन निजी विद्यालयमा पनि त्यसरी लानुपर्छ भन्ने हाम्रो सोच त्यो निजी क्षेत्रतिर चाहिँ इन्टरभेन्सन चाहिँ छैन।
3: उहाँ हुनुहुन्थ्यो मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्य। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
17: जमीनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
16: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएफ सेवा डिश हो
1: डिश हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो।
5: कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुमका सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका 13 थुमका 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पुनः पालना गर्न, संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह समेत गरेको छ।
2: लगातार चार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.96 अंकले बढ़ेर 2685.54 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 180 कम्पनीको शेयर बढ़ेकोमा 82 घटेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन बोटलर्स नेपाल तराईको शेयर 5.33% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.38 अर्ब कारोबार भएकोमा आज 337 कम्पनीका 88,51,000 कित्ता शेयर 3.75 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: लघु वित्त पीड़ितहरूले काठमाण्डको माइतीगर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशनलाई आज पनि निरन्तरता दिएका छन्। लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा गएको मंगलबारदेखि अनशन शुरू भयो।
2: आज साउन 15 नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला आज 15 गते दही, असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको छ। दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीर स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। आजको दिन इष्टमित्र आफन्तलाई घरमा बोलाएर खीर खुवाउने चलन छ। आज दूधको माग पनि उच्च हुन्छ। आज झण्डै 1 करोड़ लिटर दूध खपत हुने र झण्डै 1 अर्ब रूपियाँ हाराहारीमा कारोबार हुने नेपाल डेयरी एसोसिएशनको अनुमान छ। असार 15 गते दही चिउरा, साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायतका परिकार बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनका अधिकारीहरूले पछिल्लो 24 घण्टामा मोरक्कोबाट झण्डै 49,000 जना आप्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दावी गरेका छन्। हिजो सार्वजनिक भएका भिडियो र तस्विरहरूमा हजारौं आप्रवासी पौडी खेल्दै सेउटा शहरमा प्रवेश गरिरहेको देखिन्छ। आप्रवासीहरू प्रवेश गर्ने क्रम रातभरि नै चलेको स्थानीय संचार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश पर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्पेनी अधिकारीका अनुसार स्पेन प्रवेश गर्ने प्रयासको क्रममा कम्तीमा 18 जनाको ज्यान गएको छ। पछिल्ला केही दिनमा सेउटा क्षेत्रमा आइपुगेका आप्रवासीको संख्या यो शहरको जनसंख्याको आधा भन्दा

0: इटालीको विश्वकपको उपाधि जित्दा इटालीको सदस्य थिए। सन् 1994 विश्वकपमा इटाली उपविजेता बन्दा पनि उनी टोलीको सदस्य थिए। बारेसीले इटालीबाट 81 र एसी मिलानबाट 719 खेल खेले। उनले सन् 1997 खेल जीवनबाट सन्यास लिएका थिए।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल। सात बुद्धि सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शब उठाउन परिवार सहमत। सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील। आज विभिन्न जिल्लामा सभा र्याली।
1: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले। अभाव नरहेको तर माग 81 बढेपछि सहज भएको आयल निगमको दावी।
0: दिवा खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिकाको बहुआयामिक पक्षमा सुधार। कक्षा 8 सम्म नै दिवा खाजाको कार्यक्रम लैजाने तयारी।
1: स्पेनी शहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे। स्पेन प्रवेश गर्ने क्रममा 18 जनाको ज्यान गयो।
0: र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै कामने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ, छारे रोग, सुगर, प्रेसर, गानो गोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ, गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कमर दुख्ने, पिनास भएको, श्रीमान श्रीमती मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वार्ड नम्बर 9 सिउडीबार लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56।
2: ओ भारे खाना प्रलो छैनी हतार लाइ हो आज
3: मेवाने छेजी
2: तारे मुई पिमा मिमामी मार्बलरी त्रिवीर देशी चरण मोबाइल गंगा आर्ट ग्यालरी या वो मैं आचु
3: नई आम भी तैयार तड़ी वा तारे नासर बजार लंबी मु मेडा वा कप ट्रॉफी प्रमाण पत्र बैनर को बनेल पर दी भीरा या वो मैं लोग

0: चौतारी खबरका प्रायोजक उच्च गुणस्तरीय घर गहनाको लागि न्यू गणपति ज्वेलरी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। बेसी शहरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि न्यायमा पहुँच सुनिश्चित गर्न कार्यशाला गोष्ठी सम्पन्न, न्यायको व्यावहारिक पक्षलाई ख्याल गर्नुपर्नेमा जोड़। बेसी शहर चामे सड़क छिटो सरोन्नति गर्न लमजुङ र मनाङका सांसदले थाले पहल, आवागमन सुचारू बनाउन सड़क डिभिजनलाई आग्रह। सेवा विस्तारसँगै एसडीसीएस नमूना सामुदायिक अस्पतालमा बिरामीको संख्या बढ़दै आर्थिक वर्ष 2082-83 उपचारदेखि समुदाय स्तरीय स्वास्थ्य सेवासम्म उल्लेखनीय उपलब्धि। राईनाथ 8 स्थित धर्मनाथ धाममा दर्शनसँगै जन्मदिन मनाउने र दान गर्न आउने भक्तजनहरू बढ्दै र आज साउन 15 अर्थात खीर खाने दिन खीर खाएर मनाइदि।
2: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
3: जापान ट्राई होइन, सियोर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
3: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
2: लमजुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2909, मोबाइल नम्बर 98-560-602-909।
1: समाचार अब विस्तारमा। लमजुङको सदरमुकाम बेसी शहरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि न्यायमा पहुँच सुनिश्चित गर्न न्यायिक समितिका पदाधिकारीहरूलाई क्षमता विकास सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नेपाल नेत्रहीन संघको समावेशी विकासका लागि कार्य नामक कार्यक्रम अन्तर्गत नेपाल नेत्रहीन संघको आयोजना र द नर्वेजियन एसोसिएशन अफ द ब्लाइण्ड एण्ड पार्सली साइटेडको साझेदारीमा लमजुङका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूलाई सो तालिम प्रदान गरिएको हो। तालिमको शुभारम्भ गर्दै बेसी शहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले कुनै पनि अवस्थामा जनताको अधिकार हनन हुन नहुने बताउनुभयो। सामाजिक न्यायको हिसाबले पछाडि परेकाहरूलाई अगाडि ल्याउन र न्याय दिलाउन न्यायिक सहजकर्ताहरू पनि सक्षम हुनुपर्ने उहाँको भनाइ छ। न्यायको व्यावहारिक पक्षलाई ख्याल गर्नुपर्नेमा उहाँको जोड़ थियो। गोष्ठीमा लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेले अपाङ्गता भएका नागरिकसँग सम्बन्धित प्रत्यक्ष कानूनी प्रावधान, अन्तर्राष्ट्रिय महासन्धि र प्रादेशिक कानून तथा नेत्रहीन संघ लमजुङले गर्दै आएको कामबारे जानकारी गराउनु भएको थियो। गोष्ठीमा न्यायिक समितिको कानूनी क्षेत्राधिकार र अपाङ्गता भएका नागरिक संघको अन्तर सम्बन्धबारे छलफल भएको थियो। यस्तै अपाङ्गता भएका व्यक्तिहरूले न्यायिक क्षेत्रको पहुँचमा भोग्नु परेको समस्या चुनौतीबारे छलफल भएको थियो। गोष्ठीमा लमजुङ जिल्लाभित्रका 8 स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरू सहभागी थिए। सहभागीहरूलाई 8 पालिकाका 75 ओडाहरूमा दृष्टिविहीन एवं अपाङ्गता भएका व्यक्तिहरूको सर्वव्यापी पहुँचयुक्तता, संचार पहुँचको सुनिश्चितता, हदम्यात तथा प्रक्रियामा लचकता, असाधारण अधिकारको प्रयोग, ओडा स्तरीय मेलमिलाप र कानूनी सचिवालयको व्यवस्था, अल्पकालीन सुरक्षित आश्रय गृह बनाउन पालिकामा प्रस्ताव लैजाने जस्ता विषयमा प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा नगरपालिकाको तर्फबाट बेसी शहर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङ र गाउँपालिकाको तर्फबाट दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्च बहादुर गुरूङले आफ्नो अनुभव सुनाउनु भएको थियो। लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेत्रहीन संघ लमजुङका सचिव विष्णु पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा स्वागत सँगै र कार्यक्रमबारे नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य लमजुङका पुनर्स्थापना अधिकृत प्रेम महर्जनले जानकारी गराउनु भएको थियो। बेसी शहर सामे सड़क छिटो स्तर उन्नति गर्न लमजुङ र मनाङका सांसदहरूले पहल गरेका छन्। लमजुङका प्रतिनिधि सभा सदस्य धर्मराज केसी र मनाङका प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरूङले सड़क संयुक्त अनुगमन गर्दै सहज बनाउनु पर्नेमा जोड़ दिनुभयो। उत्तरी लमजुङ र मनाङ जिल्लाको लाइफलाइनसँग जोड़िएको यो सड़कका विभिन्न ठाउँमा खसेका पहिरो खाल्टाखुल्टी र धूलोले यातायात संचालनमा कठिनाई हुँदै आएको छ। दुई जिल्लासँग जोड़िएको यो सड़क जतिसक्दो छिटो स्तर वृद्धि गर्न ध्यान केन्द्रित भएको प्रतिनिधि सभा सदस्य केसीले बताउनुभयो। सड़कको स्तरोन्नति भएमा दुई जिल्लाका मात्र नभई देश विदेशका पर्यटकलाई समेत सहज हुनेछ। लमजुङको पाउदीबाट लमजुङ मनाङ सीमा म्यार्दी वीरसम्मको सड़क खण्ड स्थलगत अवलोकनपछि प्रतिनिधि सभा सदस्य गुरूङले वर्षाले क्षति गरेको स्थानमा मरमत गरेर आवागमन सुचारू बनाउन सड़क डिभिजनलाई आग्रह गर्नुभयो। वर्षातले चामे जोड़ने सड़कका विभिन्न स्थानमा क्षति पुर्याएको छ। जिल्लालाई सड़क सञ्जालमा जोड़ने सरकारको योजना अनुरूप 2051 सालदेखि सड़क डिभिजन कार्यालय दमौली तनहुले यो सड़क निर्माण गर्न शुरू गरेको थियो। 2057 सालदेखि नेपाली सेनाले उक्त सड़क निर्माणको जिम्मेवारी पाएको थियो। सेनाले निर्माण गरेको सड़कबाट उत्तरी लमजुङ र मनाङवासीको सपना पूरा भए पनि सड़क स्तरोन्नति हुन नसक्दा अझै सहज भइसकेको छैन। एसजीसीएस नमूना सामुदायिक अस्पतालले आर्थिक वर्ष 2082-83 स्वास्थ्य सेवा विस्तार आधुनिक उपकरणको प्रयोग विशेषज्ञ सेवा थप तथा समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी सञ्चालनसँगै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। नयाँ सेवाहरू सञ्चालन तथा गुणस्तरीय उपचार सेवाका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ। अस्पतालका सूचना अधिकारी ठकुरीका अनुसार आर्थिक वर्ष 82-83 अस्पतालले विभिन्न उपचारात्मक तथा प्रबन्धनात्मक स्वास्थ्य सेवा मार्फत हजारौं नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको छ। अस्पतालको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 21,137 बिरामीहरूले बहिरंग अर्थात ओपीडी सेवा लिएका छन्, जुन अघिल्लो आर्थिक वर्षको 17,512 जनाको तुलनामा करिब 21% बढ़ी हो। त्यसैगरी 29,87 जनाले आपतकालीन सेवा, 3,495 जनाले दन्त सेवा, 1,974 जनाले फिजियोथेरापी सेवा, 2,775 जनाले अल्ट्रासाउण्ड यूएससी, 1,36,110 प्रयोगशाला परीक्षण, 3,706 जनाले एक्सरे, 596 जनाले आँखा परीक्षण, 711 जनाले मनोविमर्श सेवा, 173 जनाले रेबिज भ्याक्सिन, 126 जनाको डेंगू परीक्षण तथा 3,422 माइनर शल्यक्रिया सम्पन्न भएका छन्। यी तथ्याङ्कले अस्पतालप्रति सेवाग्राहीको विश्वास निरन्तर बढ़िरहेको स्पष्ट देखाउँछन्। उपचार सेवासँगै अस्पतालले सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न निशुल्क तथा समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको छ। यस अवधिमा 6,936 बिरामीले निशुल्क उपचार सेवा प्राप्त गरेका छन्। मालिङ, राईनाश, सुन्दर बजार तथा मर्स्याङदी क्षेत्रमा सञ्चालन गरिएका निशुल्क स्वास्थ्य शिविरबाट 2,335 लाभान्वित भएका छन्। समुदायमा सञ्चालन गरिएको नसर्ने रोग एनसीडी स्क्रीनिङबाट 1,198 जना, अस्पतालमा नियमित सञ्चालन हुने मासिक निशुल्क एनसीडी स्क्रीनिङबाट 858 जना, विद्यालयमा सञ्चालन गरिएको स्वास्थ्य शिक्षा, स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रमबाट 2,289 जना विद्यार्थी तथा मानसिक स्वास्थ्य, नसर्ने रोग र अन्य स्वास्थ्य सचेतना कार्यक्रम मार्फत 1,045 जना समुदायका नागरिक लाभान्वित भएका छन्। अस्पताल प्रमुख हेमन्त श्रेष्ठले अस्पतालमा नयाँ सेवा विस्तार, विशेषज्ञ स्वास्थ्य सेवा, आधुनिक उपकरणको प्रयोग तथा सेवाको गुणस्तरमा गरिएको निरन्तर सुधारका कारण अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ़दै गएको बताउनुभयो। उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष बिरामीको संख्या उल्लेखनीय रूपमा वृद्धि हुनु समुदायको विश्वास र अस्पताल परिवारको समर्पित सेवाको प्रतिफल भएको उल्लेख गर्नुभयो। साथै बिरामीको माग अनुसार पछिल्लो पटक मुटुको समस्या पहिचानका लागि ईसीएचओ सेवा पनि शुरू गरिएको जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा शल्यक्रिया सेवाको दायरा अझ विस्तार गर्ने, थप विशेषज्ञ सेवाहरू सञ्चालन गर्ने, अत्याधुनिक स्वास्थ्य उपकरणहरू थप गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझ सहज बनाउने तथा आर्थिक रूपमा विपन्न नागरिकलाई निशुल्क र सहुलियतपूर्ण स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। समुदायको विश्वास, सेवाप्रतिको समर्पण र निरन्तर सुधारको यात्रासँगै एसडीसीएस नमूना सामुदायिक अस्पतालले लमजुङ र छिमेकी जिल्लाका नागरिकका लागि भरपर्दो पहुँच योग्य र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै गएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजमा यति बेला सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमूना आयुर्वेद औषधालय तपाईहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पथरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: हाम्रो साथी सपना त कति भाग्यमानी रहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
8: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
7: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
8: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
7: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
8: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420, 06652475, मोबाइल नम्बर 98560445।
7: सुनिता
9: आ गर त
7: भोके, मेरो दाँत सबै किराले खाएको छ।
9: गर न के आ गर, म हेर्छु।
7: आ
9: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
7: ठुलो स्वरमा नकराउ न, मलाई लाज लाग्छ के।
9: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
10: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
11: भूको शैलिक डेन्टल होम प्राली बेसीसर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
12: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
13: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98414-84-440।
14: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको रायनाश नगरपालिका 8 हर्राबोट स्थित प्रसिद्ध धार्मिक स्थल धर्मनाथ धाममा पछिल्लो समय दर्शनसँगै जन्मदिन मनाउने र दान गर्न आउने भक्तजनहरू बढ़न थालेका छन्। शुक्रबार मात्रै लमजुङको मर्साङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले सर्वोदय सेवाश्रम पुगेर दान एवं वृक्षारोपण सहित जन्मदिन मनाउनु भएको छ। उहाँले धर्मपत्नी गी कुमारी घले गुरूङ, छोरी जानकी गुरूङ, प्रदीप गुरूङ, केशमान गुरूङको साथमा पुगी आश्रमको परिसरमा लिचीको बिरूवा रोपेर जन्मदिन मनाउनु भएको हो। जन्मदिनमा वृक्षारोपण अभियान नेपालका सक्रिय अभियन्ता समेत रहनुभएका गुरूङले सर्वोदय सेवाश्रम परिसरमा वृक्षारोपण गरी आफ्नो जन्मदिन मनाउनु भएको हो। उहाँले अभियान शुरू भएदेखि प्रत्येक वर्ष जन्मदिनलाई वृक्षारोपणसँग जोड्दै वातावरण संरक्षणको सन्देश दिँदै आउनु भएको छ। अध्यक्ष गुरूङले वृक्षारोपणसँगै धाममा आश्रित बुबा आमाहरूलाई भोजन प्रदान गर्नुका साथै नगद रू 10,000 सहयोग गर्नुभएको जन्मदिनमा वृक्षारोपण अभियानका सल्लाहकार साहित्यकार लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। जन्मदिनको अनौपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष गुरूङले केक काटेर बत्ती निभाएर होटल वा पार्टी प्यालेसमा फजुल खर्च गर्नुको सट्टा वृक्षारोपण गरेर वृद्धाश्रम, मानव सेवा आश्रममा आर्थिक सहयोग गरेर जन्मदिन मनाउनु पर्ने धारणा राख्नुभयो। शुक्रबार नै तनहुँको भानु नगरपालिका 11 ढाँड फेदीका वीर सुब्बा गुरूङले आश्रममा रहनुभएका आमाबुबाहरूलाई खीर, तरकारी, अचार, फलफूल, जूस प्रदान गरेर जन्मदिन मनाउनु भएको छ। श्रावण 15 अर्थात खीर खाने दिनको अवसर पारेर उहाँ आफैले तयार पारेर आमाबुबाहरूलाई खीर खुवाउनु भएको हो। खानासँगै उहाँले नगद रू 2,000 सहयोग समेत गर्नुभएको थियो। परिवार सहित आउनुभएका उहाँले विगत 5 वर्षदेखि सहयोग गर्दै आउनु भएको आश्रमका उपाध्यक्ष सुखदेव रिसालले जानकारी दिनुभयो। पछिल्लो समय धर्मनाथ धाममा जिल्लाभित्रका मात्र नभई जिल्ला बाहिरका समेत श्रद्धालु भक्तजन तथा आगन्तुकहरू आउने क्रम बढ़ेको छ। धर्मनाथ धाममा रहेको 108 गौमुखी धारा, 108 शिवलिंग, 1008 शालिग्राम लगायतका धार्मिक तथा आध्यात्मिक महत्व बोकेको संरचनाले यस क्षेत्रको धार्मिक गरिमा थप उच्चो बनाएको छ। धर्मनाथ धाममा पुगेर गौमुखी धारामा स्नान गर्ने, शिवलिंगको दर्शन तथा पूजा गर्ने र धार्मिक स्थलको परिक्रमा गर्ने भक्तजनको संख्या पछिल्लो समय बढ़दै गएको हो। विशेष गरी श्रावण महिना तथा बोलबम मेलाको अवसरमा धर्मनाथ धाममा भक्तजनको विशेष चहल पहल हुने गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार सरूवा भई उडाकका प्रहरी कार्यालय बैदाम कास्की जान लागेका इलाका प्रहरी कार्यालय भोटे उडारमा कार्यरत प्रहरी वरिष्ठ हवलदार सुनिल गिरीको विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा इलाका प्रहरी कार्यालय भोटे उडार कार्यालय प्रमुख प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले गिरीलाई मायाको चिनो प्रदान गर्दै नयाँ कार्य जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा कार्यालयका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। आज श्रावण 15 गते नेपाली समाजमा खीर खाएर मनाइँदैछ। वर्षा ऋतुको बेला असार 15 गते दही चिउरा र साउन 15 खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेला तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकोले खीर खाने गरिएको हो। दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकोले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकोले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविदहरू बताउँछन्। साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकोले घाँस पनि पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई भैंसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। साउन भगवान शिवको प्रिय महिना पनि हो। शिवलाई दूध र दूधमा बनेको परिकार मनपर्ने भएकोले खीर लगायत मिठाई विधिपूर्वक चढ़ाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने चलन चलेको हुन सक्ने धर्मशास्त्रविदहरूको भनाइरहेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बेसी शहरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि न्यायमा पहुँच सुनिश्चित गर्न कार्यशाला गोष्ठी सम्पन्न। न्यायको व्यावहारिक पक्षलाई ख्याल गर्नुपर्नेमा जोड़। बेसी शहर चामे सड़क चितवस्तर उन्नति गर्न लमजुङ र मनाङका सांसदले थाले पहल। आवागमन सुचारू बनाउन सड़क डिभिजनलाई आग्रह। सेवा विस्तारसँगै एसडीसीएस नमूना सामुदायिक अस्पतालमा बिरामीको विश्वास बढ़दै आर्थिक वर्ष 82-83 उपचारदेखि समुदाय स्तरीय स्वास्थ्य सेवासम्म उल्लेखनीय उपलब्धि। रायनाश नगरपालिका 8 स्थित धर्मनाथ धाममा दर्शनसँगै जन्मदिन मनाउने र दान गर्न आउने भक्तजनहरू बढ़दै। र आज साउन 15 अर्थात खीर खाने दिन, खीर खाएर मनाइदिई। हवस् त साँझ 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
15: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
16: सुनिता आ गर त
17: भोके, मेरो दास सबै किराले खाएको छ।
16: गर न के आ गर, म हेर्छु।
17: आ
16: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
17: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
16: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
18: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बांगाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
19: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
20: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
21: सम्पर्क फोन नम्बर 0665214029, मोबाइल नम्बर 98414844।
22: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
23: जापान ट्राई होइन, स्योर गराउँ।
24: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
25: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
24: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
26: लमजुङ एजुकेशन सेन्टर, बेसी शहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
27: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
28: अहिले बेलुकीको 7 बज्यो।
15: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो
0: Radio Chautari, 91.4 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति. कार्यक्रम सुनेर आश्वस्त हुनुहोस्.

0: जीवनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जीत, उमङ्ग कतै कहीँ वेदना बाँकी अझै छ हामी जाग्न। जागृति जागृति
1: नमस्ते, साथै स्वागत गर्न चाहन्छौ तपाईँ सम्पूर्णलाई आज पनि यस कार्यक्रम जागृतिमा। सधैँ जस्तै यहाँ उपस्थित छु म तिलक,
2: अनि सधैँ जस्तै म सुजना पनि तपाईँको साथमा छु, र यसरी तपाईँसँग रेडियो मार्फतमा पनि भेट्न पाउँदा हामी अति नै खुसी छौ, र हामी आशा गर्छौ मित्र कि तपाईँ सबै आरामै हुनुहुन्छ होला।
1: श्रोता मित्र, एचआईभी भाइरस एउटा यस्तो विष हो जसले बिस्तारै बिस्तारै मानव जीवनलाई आफ्नो अधीनमा पार्दछ र मृत्युको अन्धकारमा धकेलिदिन्छ।
2: हो मित्र, र यो प्राणघातक भाइरसबाट तपाईँ र तपाईँको आफ्नाहरूलाई बचाउनको लागि हामी तपाईँको रेडियो सेटमा आज पनि उपस्थित भइसकेका छौं, र सधैँको कार्यक्रममा जस्तै आजको कार्यक्रममा पनि हामीसँग विभिन्न जानकारीहरू छ एचआईभी एड्सको बारेमा,
1: अनि साथमा तपाईँहरूले नै पठाउनुभएका पत्रहरू पनि कार्यक्रममा रहनेछन्। र अझै पनि तपाईँसँग यस सम्बन्धी कुनै प्रश्न जिज्ञासाहरू छन् भने निसंकोच हामीलाई पत्रमा लेखेर पठाउनुहोला, किनभने जब तपाईँसँग एचआईभी एड्स सम्बन्धी विभिन्न जानकारी हुन्छन् तब मात्र तपाईँ यसबाट बच्न सक्नुहुन्छ।
2: अनि ती जानकारीहरू प्राप्त गर्नको लागि तपाईँसँग चाहना अर्थात इच्छा भने हुनै पर्छ।
1: चाहना इच्छा, तिमीले के भन्न खोजेको?
2: ओहो, तिमीलाई थाहा छैन, भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय भनेर।
1: त्यो त हो, त्यसैले मित्र हामी यही भन्छौ कि हामीलाई निसंकोच पत्र लेख्नुहोस्। मित्र, अनि तपाईँलाई थाहै छ कि हामीसँग कार्यक्रममा सधैँ एकजना विशेषज्ञ पनि रहने गर्नुहुन्छ, र उहाँले तपाईँहरूद्वारा नै पत्रमा सोधी पठाउनु भएको प्रश्नको जिज्ञासाको उत्तर दिने गर्नुहुन्छ,
2: अनि हामी कार्यक्रममा उहाँलाई स्वागत गर्ने नै छौ। तर त्योभन्दा पहिला केही पत्रहरूलाई समावेश गराइहालौ यहाँनिर।
1: हुन्छ नि, यो पहिलो पत्र छ मेरो हातमा विनयजी, र उहाँले भन्नुभएको छ कि म एक कलेजमा पढ्ने विद्यार्थी हुँ, तर मलाई तपाईँहरूको यस कार्यक्रमको बारेमा त्यति राम्ररी थाहा छैन, त्यसैले मलाई यस कार्यक्रमको समय तालिका र साथमा केही साहित्यिक पुस्तक पुस्तिकाहरू पनि पठाइदिनु होला भनेर लेख्नु भएको छ।
2: अवश्य पनि विनयजी, हामी जति सक्दो छिटो यी सामग्रीहरू तपाईँलाई उपलब्ध गराउने नै छौ,
1: अनि साथमा भन्नुभएको छ कि मेरो अध्ययनको निम्ति प्रार्थना पनि गरिदिनु होला। अवश्य पनि विनयजी, हामी तपाईँ र तपाईँको अध्ययनको निम्ति अवश्य पनि प्रार्थना गर्ने नै छौ।
2: अनि तिलक, यहाँनिर अर्को पत्र छ, अनि जुन चाहिँ हामीलाई मिलनजीले लेख्नुहुन्छ, र उहाँले पत्रमा भन्नुभएको छ, कार्यक्रम सञ्चालक दाजु र दिदी, तपाईँहरूले पठाउनु भएको कार्यक्रमको समय सारणी र पुस्तक मैले प्राप्त गर्न सफल भए, म तपाईँहरूप्रति अति नै आभारी छु।
1: तपाईँलाई पनि धेरै धन्यवाद छ मिलन भाई, कि हामीलाई पत्र मार्फत यो जानकारी गराउनु भएको लागि।
2: श्रोता मित्र, अबको समयमा हामीले हाम्रो विशेषज्ञलाई स्वागत गर्नुपर्ने हुन्छ। तिलक, उहाँ स्टुडियोमा आउँदै गर्नुहुँदा हामी एउटा गीत सुनाउन हुँदैन?
1: ए हुन्छ नि श्रोता मित्र, यति बेला हामी एउटा सुमधुर गीत सुन्नेछौँ।

0: प्रिय श्रोता मित्र, स्वागत गर्न चाहन्छौ फेरि पनि यो सुमधुर गीत पछि। र यति बेला चाहिँ हाम्रो स्टुडियोमा हाम्रो विशेषज्ञज्यू आइसक्नु भएको छ र हामी उहाँलाई हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ। स्वागत छ कार्यक्रममा तपाईँलाई।
1: धन्यवाद। हुन्छ, हामी पत्रलाई नै लिइहालौ यो समयमा। मेरो हातमा छ अहिले शोभाजीको पत्र, अनि उहाँ जान्न चाहनुहुन्छ कि अप्राकृतिक यौन कतिको सुरक्षित छ भनेर।
2: म शोभाजीलाई यति नै भन्न चाहन्छु कि परमेश्वरले मानिसलाई नर र नारी गरी सृष्टि गर्नुभयो र यौन अर्थात सेक्स पनि परमेश्वरले बनाउनु भएको हो। र यदि यौनलाई प्राकृतिक तरिकाले नै प्रयोग गर्छौं भने कुनै पनि खतरा हुँदैन, र यदि त्यसलाई हामीले अप्राकृतिक तरिकामा प्रयोग गर्छौं भने पक्कै पनि खतरा हुन्छ। किनभने हामीलाई थाहा छ कि प्राकृतिक सेक्स अर्थात यौन जहाँ केही द्रव्य वा रस उत्पन्न हुन्छ जसले यौनमा सहायता पुर्याउँछ, तर अप्राकृतिक सेक्समा यस्तो कुनै पनि द्रव्य नहुने भएकोले मांसपेशी रगडिने र घाउसम्म पनि हुन सक्ने हुन्छ। सबैभन्दा असल त यही हुन्छ कि परमेश्वरले निर्धारण गरिदिनु भएको तरिकालाई हामीले पछ्याउँछौ भने कुनै पनि समस्यामा पर्ने छैनौं।
1: जस्तो कि हामीलाई पवित्र धर्मशास्त्र बाइबलले पनि विभिन्न उदाहरणहरू दिएको छ र हामीलाई सबै किसिमका व्यभिचारबाट अलग बस्न भनेको छ, होइन त?
2: हो।
0: अनि त्यस्तै गरी अर्को पत्र छ मसँग यति बेला भीमजीको, अनि उहाँको जिज्ञासा चाहिँ यस प्रकारको छ। किशोर तथा युवा वर्गहरूलाई एचआईभी सम्बन्धी सेवा कार्य तथा अन्य कार्यक्रमहरूको बारेमा जानकारी दिनुपर्छ।
2: हेर्नुहोस्, यो किशोर वर्ग अर्थात युवा वर्ग जसलाई हायर रिस्क बिहेभियर पनि भन्ने गरिन्छ, जो चाहिँ अति नै जोखिमपूर्ण काम गर्न मन पराउने स्वभावका देखिन्छ, र यस्तो अवस्थामा कति पटक त उनीहरूले गल्ती पनि गर्न पुग्छन्। त्यसैले यिनीहरूको बीचमा जानकारीमूलक कार्यक्रमहरू अवश्य पनि गरिनुपर्छ जसबाट उनीहरूलाई सही र गलतको पहिचान होस्। अनि अर्को कुरा, उनीहरूमा उत्सुकता तीव्र रूपमा हुने भएकोले कति पटक गलत तरिकाहरूको प्रयोग पनि गर्न सक्छन्। त्यसैले पनि यिनीहरूको बीचमा असल र जानकारीमूलक कार्यक्रमहरू पुर्याइनु र गरिनु आवश्यक छ।
0: तपाईँको मतलब माध्यम चाहिँ पनि हुन सक्छ, उनीहरूलाई सजग र सचेत चाहिँ बनाउनु पर्यो।
1: हो, हजुर। अर्को पत्र छ यति बेला मेरो हातमा पुष्पाजीको, उहाँले लेख्नुहुन्छ, उहाँले सोध्नुहुन्छ कि के एक एचआईभी संक्रमित व्यक्तिको खोकी र आँचीबाट मलाई एचआईभी सर्न सक्छ।
2: पुष्पजी, यसरी अन्य रोगहरू चाहिँ सर्न सक्छ, तर एचआईभीको भाइरस सर्न सक्दैन, किनभने एचआईभीको भाइरस हाम्रो घाँटीको मुखको कुनै पनि भागमा नहुने भएकोले यसरी एचआईभी बिल्कुलै सर्दैन।
1: आशा छ मलाई पुष्पाजीले आफ्नो जिज्ञासाको उत्तर पाइसक्नु भएको छ। अनि त्यसै गरी अर्को पत्र मेरो हातमा छ, एकजना श्रोताले हामीलाई लेख्नुहुन्छ, उहाँको नाम चाहिँ निर्मला रहेको छ, अनि उहाँले लेख्नुहुन्छ कि कुनै लामखुट्टे वा अन्य किरा फट्याङ्ग्राले टोक्दाखेरि एचआईभी सर्न सक्छ त?
2: निर्मलाजीको जिज्ञासा एकदमै राम्रो हो, तर निर्मलाजी, म तपाईलाई सरल प्रकारले नै बताउन चाहन्छु। एचआईभीको भाइरस केवल मानव शरीरमा मात्र जीवित रहने गर्छ, त्यसैले यस्ता किसिमका किरा फट्याङ्ग्राबाट यो सर्न सक्दैन।
0: प्रिय श्रोता मित्र, यति बेला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै कार्यक्रम जागृति, अनि जहाँ रहेर हामी एचआईभी एड्स सम्बन्धी विभिन्न कुराकानीहरू गर्दैछौ, अनि हामीले हाम्रो श्रोताहरूको पत्रहरूलाई यति बेला लिइरहेका छौँ। यति बेला पत्रकै क्रममा यो अर्को पत्र छ मेरो हातमा रमेशजीको, र उहाँको प्रश्न चाहिँ यस प्रकारको छ। के कुनै पुरूषले कुनै एचआईभी संक्रमित महिलासँग असुरक्षित यौन सम्पर्क राख्छ भने त्यो व्यक्तिलाई पनि एड्स सर्छ त? र यदि सर्छ भने किन?
2: एकदमै सर्छ रमेशजी, हामीले कार्यक्रममा बारम्बार यस विषयमा बताउँदै आएका छौं। जस्तो कि तपाईँले भन्नुभयो, महिला एचआईभी संक्रमित छ र बिना कुनै सुरक्षाको साधन उसँग कुनै पुरूषको यौन सम्पर्क हुन्छ भने त्यो व्यक्ति पनि संक्रमित हुन्छ, किनकि एचआईभी भाइरस पुरूषको वीर्य र स्त्रीको योनि रसमा बढी मात्रामा हुने भएकोले गर्दा यस्तो हुन्छ।
1: अनि एचआईभी एड्स एउटा यौन रोग भएको कारणले पनि असुरक्षित यौन सम्पर्कबाट
0: हुन्छ त? विशेषज्ञज्यू, हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ हाम्रो कार्यक्रममा आइदिनुभयो र तिनजना हामीसँग रहेर आफ्नो कुराकानी मार्फत हाम्रो श्रोताहरूलाई विभिन्न जानकारीहरू पनि दिनुभयो, साथै हामी पनि ती जानकारीहरूबाट लाभान्वित भएका छौँ। हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छौँ र आउने दिनहरूमा पनि तपाईँबाट यस्तै सहयोगको अपेक्षा चाहिँ गरिरहन्छौ।
1: अवश्य पनि।
2: तपाईहरुलाई पनि धेरै धेरै धन्यवाद।
1: यतिन्जेल तपाई सुन्दै हुनुहुन्थ्यो हाम्रो कार्यक्रम जागृति, र अब कार्यक्रमबाट छुट्टिने बेला पनि भइसकेको छ, तर जाँदा जाँदै हामी तपाईँलाई फेरि यो भन्न चाहन्छौ कि हाम्रो यो कार्यक्रममा तपाईँहरूले पनि एचआईभी सम्बन्धी, एड्स सम्बन्धी त्यस्तो कुनै जिज्ञासा छ भने पत्र मार्फत हामीलाई सोध्न सक्नुहुन्छ, र हामी तपाईँको पत्रको जिज्ञासा मेटाउने प्रयास गर्ने नै छौ। र
0: हुन्छ त प्रिय श्रोता मित्र, यतिन्जेल कार्यक्रम सुनेर हामीलाई सहायता गर्नुभयो, धेरै धेरै धन्यवाद। यति भन्दै तपाईँबाट पत्रको पनि अपेक्षा गर्दै आजलाई चाहिँ साथी तिलक अनि म सूचना तपाईँबाट झिलिन चाहन्छौ।
1: नमस्ते, नमस्ते।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा

प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
2: कामने रोग,
1: बौलाउने रोग,
2: ढल्ने रोग,
1: मूर्छा पर्ने,
2: सपना नराम्रो देख्ने,
1: डराउने,
2: रिस उठ्ने,
1: तर्सिने,
2: खान मन नलाग्ने,
1: चिलाउने,
2: ऐठन गर्ने,
1: कम्मर दुख्ने,
2: हात खुट्टा पोल्ने,
1: चपाउने,
2: हात खुट्टा दुख्ने वा सुन्निने,
1: ज्यान करकर खाने,
2: महिनावारी गडबडी,
1: बाजोपन,
2: छारे रोग,
1: प्रेसर,
2: सुगर,
1: प्यारालाइसिस,
2: दम,
1: खोकी, टोकेको निलो दाम,
2: मान्छे हराएको,
1: सामान हराएको,
2: मुनामुना लागेको,
1: मेलमिलाप गर्न पर्ने,
2: दाँत दुखेको,
1: बिगार परेको,
2: पैसा फसेको,
1: रक्सी छुटाउने,
2: घर बान्ने,
1: पिनास भएको,
2: टाउको दुख्ने,
1: ग्यास्ट्रिक,
2: जन्डिस भएको,
1: सतुरु नष्ट गर्ने,
2: बाथ रोग,
1: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
2: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ।
3: सम्पर्क स्थान: सुन्दर बजार नगरपालिका, वडा नम्बर 9, सिउडीबार, लम्सुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-77-68, 97-69-77-68 र 98-21-57-56-36, 98-21-57-56।
1: ग्रह व्यथा: गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: बुढा ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1990।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: 18202 र 98403 1990।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारी

0: जस्तै सोयल मेडिसिन हो त्यही लगेर औषधि र भिटामिन खुवाए मानि त निको भइहाली।
1: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
2: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
0: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
2: सोयल मेडिसिन्स, बेसीसहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला मुला कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
4: चलान मधेसको अवस्थाका कारण लोकसेवा परीक्षाको तालिका संशोधन, तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन।
5: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उपर कानूनी कारवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु।
4: माइती घरमा लघु वित्त पीड़ितको 5 बुधे माग सहित आमरण अनसन जारी, अपमानजनक शब्द सच्याउन सर्वोच्चको परमादेश, बर्खामा पहिरोको जोखिम बढ़दो, संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह।
6: विस्तारै बग्ने पहिरोमा छ भने रूखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ।
4: र स्पेनको एउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश, आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपमा विश्वकपका खेल 12 स्थानमा हुने।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: हिन्दू धर्मावलम्बीहरूको दशैं तिहारको समयमा मुस्लिम समुदायका व्यक्ति कोही पाहुना भएर त कोही मित दाई, मित भाई, दिदी बहिनीको रूपमा स्वागत सत्कार गरिएका उदाहरण हाम्रै समाजमा भेटिन्छन्। मोहरम, ईद लगायत मुस्लिम समुदायको चाडबाडमा हिन्दू धर्मावलम्बी साथीभाइ बोलाउने, रमाउने सदियौंदेखिको परम्परा जस्तै भइसकेको छ। जुनसुकै भाषा, जाति, धर्मको भए पनि नेपाली हुनुको नाताले सम्बन्ध, साथ र सहयोग आदान प्रदान गरिरहेका बेला हाम्रो सोचाइ र बुझाइ सकारात्मक बन्दै जानु पनि महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
8: सुनसरी सहित केही जिल्लामा देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन्। राष्ट्रपा सभापति रवि लामिछानेसँग भेटपछि जारी गरिएको विज्ञप्तिमा धर्मको नाममा हिंसा, घृणा र उत्तेजना फैलाउने गतिविधिमा नलाग्न आग्रह गरिएको छ। संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता र सामाजिक एकता भएको उल्लेख गर्दै संवाद र सहकार्यबाट शान्ति कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरिएको छलफलमा सहभागी धार्मिक संगठनका अगुवा रामचन्द्र तिवारीले बताउनुभयो।
9: सुनसरी जिल्लाको देवानगंज क्षेत्रमा केही दिन अघि भएको दुखद घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थिति प्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता र पहिचानका आधार हुन्। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं।
8: यसैबीच प्रधानमन्त्री भलिन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। छलफलमा वहाँले सुनसरी लगायतका जिल्लामा देखिएको संवेदनशील अवस्था समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनु भएको छ। मधेस प्रदेशका सत्तारूढ़ सांसदहरूसँगको छलफलमा वहाँले

0: नागरिकको सुरक्षा, सामाजिक सद्भाव र घटनाको निष्पक्ष छानबिन सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नु भएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। प्रधानमन्त्रीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग संवाद गर्न, विश्वास बढ़ाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके रावतले बताउनुभयो।
1: प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा चाहिँ समाधान हुँदैन भन्ने कुरा यहाँका नेपाली सेना प्रहरीले पनि बुझ्नुपर्छ। त्यो चाहिँ संवादको मार्फत हुनुपर्छ र त्यसको लागि आज हामी सुझाव पनि दियौं कि अन्तर धार्मिक काउन्सिल जस्तो हरेक जिल्लामा बनाउने, त्यसमा चाहिँ सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने, त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस् र हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, त्यो चाहिँ हरेक महिना हुने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजरको रूपमा त्यहाँ लागू गर्न सकियोस्।
0: सांसदहरूले पनि स्थानीय तहमा संवाद, जनचेतना र अफवाह नियन्त्रणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुनसरीको देवानगंजमा भएको घटनापछि विरोध प्रदर्शन चर्किएसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार, पसल र सड़क सुनसान बनेका छन्। सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। मधेसको सुरक्षा अवस्थाबारे सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भन्नुभयो,
2: पछिल्लो सुरक्षा अवस्था सामान्यीकरण हुँदैछ, सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षा अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ सुरक्षा व्यवस्थापन।
0: स्थानीय प्रशासनहरूका अनुसार पनि अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सबै जिल्लाका प्रमुख जिल्लाधिकारीले सामाजिक सञ्जालमा अफवाह वा भ्रामक सूचना नफैलाउन र सबैलाई स्वयंम अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज स्थित पूर्वी तराई मधेसका क्षेत्रमा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गर्नुभयो।
3: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
0: डोटीको बडिकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बहुरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको पूर्वाक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बहुराले तारिखमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बहुरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको छ। अख्तियारले नदी जन्य पदार्थ उत्खननबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई 14,10,240 रूपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरू सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्षरत पीड़ितहरूले काठमाण्डुको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशन जारी रहेका छन्। 5 बुधे माग राख्दै उनीहरूले आमरण अनशन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य, सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको परमादेश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज, ब्याज छूट सहित सहज ऋण, रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले नागरिकको स्वपहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थलमार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भीड़मा च्यापिएर भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेलस्तर सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8, जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आईसीसीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति, विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामु प्रस्तुत गर्ने बताउनुभयो। आईसीसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
4: नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
5: 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्दा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो कहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
4: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायको गुनासो रिपोर्ट, पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
8: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका दुई सातादेखि बन्द छ। बाह्र बीसी तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ लसुन लगायतका सामग्री कुहिन थालेका छन्। मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायी असन्तुष्ट छन्।
1: तातोपानी नाका दुई सातादेखि बन्द हुँदा व्यापार, राजस्व र स्थानीय जनजीवन प्रभावित भएको छ। बारबिसी तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ, घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65 देखि 70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी
12: काठमाडौँदेखिको यति नजिकको नाका हो, देशलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको दिन 56 छ।
1: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने:
5: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको, यो लामो समय धेरै दुःख बिहोरिरहेको हो। हामी व्यवसायीहरूले यहाँ राज्यले के गर्दछ भन्दाखेरि हिउँदा भनेपछि सुत्तिने, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिनाभित्र मात्रै एउटा व्यवस्थित झन्डा टाल्ने, भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
1: सड़क मर्मतका लागि गत आर्थिक वर्षमै 48 करोड़ 49 लाख रूपियाँको ठेक्का लागेर काम शुरू भएको थियो, तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रूपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
13: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरुद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बरसातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको तल भोटेपेसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा परेका हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने, त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
1: तातोपानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14 अर्ब 52 करोड़ रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1 अर्ब 80 करोड़ रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, CIN, रेडियो सिन्धु, सिन्धुपाल्चोक।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप, अपनाउनु पर्ने सावधानी।
14: पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यसमा चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ।
4: पहिरो विज्ञ संघको विशेष कुराकानी बाँकी नै छ, CIN को साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमने, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
16: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
17: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
18: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
17: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
19: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
20: कार्यक्रम साझा आवाज,
17: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
21: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
22: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर भनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
17: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
18: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
19: पसिनाको सम्मान, समानताको अभियान,
20: कार्यक्रम साझा आवाज।

0: आपको एकमात्र डीटीएस के बाद डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पहिरो र जोखिम कम गर्ने उपाय बारेको प्रसंग। मध्य बर्खाको समय छ, लगातार पानी पर्दा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ। यसै कारण नेपालमा सयौं व्यक्तिको मृत्यु हुने गरेको छ। पहिरोको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा पहिरो विज्ञ वसन्तराज अधिकारीसँग हामीले कुराकानी गरेका छौं।
4: कहिले हामी कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ, तर वास्तवमा त्यहाँ प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौं वर्ष देखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय

0: कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ. तर त्यहाँ पहिरो आएर त्यही एउटा घरले असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ. त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ. संस्कृति नै त्यसरी डेभलप भएको तर हामीले विज्ञानलाई बुझ्नुपर्छ. त्यही भएर हामीले चाहिँ विज्ञानमा आधारित चाहिँ तथ्य र त्यसको नीति नियम बनाउने भनेर भनिरहेको छौँ नि. त्यसकारण प्राकृतिक प्रक्रियाहरू भगवानमा निर्भर हुँदैनन्. हामीसँग नबुझेपछि जोखिमको जानकारी नभएपछि पहिरो कहाँ जान्छ भन्ने थाहा नभएपछि अकस्मात हुँदाखेरि चाहिँ अब हामी चाहिँ भगवान भरोसे भएको हो त्यो प्रार्थना भन्ने कुरा चाहिँ म चाहिँ एग्री गर्दैन. होइन पटकै होइन.
1: अर्को ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ.
0: अब यो चाहिँ मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिनहरू उहाँले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत अनि अघिल्लोचोटि हाम्रो एकजना सर पनि आउनुभएको थियो मौसमको, होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ. र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ. तर अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन.
1: त्यो भन्नाले अब आम नागरिक अथवा मैले चाहे भने लिन नसक्ने भयो.
0: तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन. भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन्, होइन, तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले.
1: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना महत्वपूर्ण हुने भयो हाम्रो लागि.
0: एक्ज्याक्टली यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ. यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो चाहिँ यो विपद प्राधिकरण एनडीआरआरएमए छ, उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ. अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ.
1: उहाँले पहिरोको जोखिम त छैन तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढाएको छ. मानिसहरू सड़कको छेउ पक्के घर निर्माणमा वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थुनिनु जस्तो चाहिँ लाग्छ भनेर लेख्नु भएको छ उहाँले. ठ्याक्कै एक्ज्याक्टली उहाँले अलिकति के यसलाई संकेत गर्न खोजिरहनु भएको छ केही भन्नुभएको जस्तो लाग्यो मलाई, होइन. तर पहिरोको भन्दा पनि यो चाहिँ डुबानको कुरा गर्नुभएको छ उहाँले. यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिरोको जोखिम पनि बढ्ने.
0: त्यो त हामीले सधैँ भन्दै आएको के हो भने उहाँले डुबानसँग लड जोड्नुभयो तर त्यसलाई म अब पहिरोमा लड जोड्दिन्छु. जस्तै हामीले के भनिरहेको छौँ भने यो आफ्ना पालिकाहरूमा सड़क निर्माणको क्रममा बिना इन्जिनियरिङ हामीले जुन सड़क निर्माण गरिरहेछौं त्यसले चाहिँ पहिरो निम्ताइरहेछ. मैले चाहिँ यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा जाँदाखेरि मेरो प्रस्तुति दिने बेलामा चाहिँ एउटा स्लाइड छ प्रेजेन्टेसनमा, पहिरो छ, पहिरोको बीचमा हामीले चाहिँ सड़क बनाएका छौँ. त्यही भएर मैले त्यसलाई चाहिँ स्वर्ग जाने बाटो भन्छु कि
1: पहिरोको
0: बीचमा चाहिँ सड़क छ, स्वर्ग जाने बाटो. किनभने त्यहाँ गइसकेपछि पहिरो जान्छ, पहिरो गएपछि गाडी खस्छ, गाडी खसेपछि त अब सिधै स्वर्ग गइयो भनेर चाहिँ मैले त्यसलाई व्यङ्गात्मक रूपमा अलिकति चाहिँ स्वर्ग जाने बाटो भनेर चाहिँ मैले भनेको छु. भनेको त्यस्तो किसिमको विकास निर्माणहरू जुन हामी गरिरहेछौँ त्यसले गर्दा चाहिँ पहिरोहरू चाहिँ धेरै निम्तेको छन्.
1: विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र राष्ट्रपा सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ. विरोध प्रदर्शन चर्किएसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन छ. माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे मार्ग सहित आमरण अनशन जारी छ. अपमानजनक शब्द सच्याउन सर्वोच्चले परमादेश जारी गरेको छ. बर्खामा पहिरोको जोखिम बढ़दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह छ. र स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी

प्रवेश आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपका खेल 12 स्थानमा हुने भएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितालाई धन्यवाद। भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म नील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद।
0: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ के, त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: गए
1: तर फर्के,
0: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु? होइन, फिल्ड गइन्छ। अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
3: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
4: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
4: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
4: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240535, 0665240575, मोबाइल नम्बर 9856045735।

0: বাবু,
1: এ বাবু, ঝটে উঠ তো, ছিট উঠ না, আপনি বিহি বিষে যত ছ, বুহারী কো লাগি গহনা কিন জানু পরি না, উঠ তো ছিট।
2: ও তো এ আমা, বরু কা জানিস, ভন্নু তো।
1: পহিলা মুখ ধুনে, অনি এই আমরে বেশি শহর কো ভিনসুল স্থান চোক মা ছ নি, জয়লক্ষ্মী সুনচাঁদী পসল জানে, सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसल नै सम्झनुहोस्।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-451-39-647 र 98-111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
6: कार्यक्रम स्वास्थ्य सरोकार
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
6: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँले पुर्याइदिनु
2: है? ए हजुर, भइहाल्छ नि। हजुर

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, गसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहास अन्सरी, लमजुङ सिरक गसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98174438।

0: दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु
1: बुवा चिन्ता नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौ यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरू
0: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचितहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: सुनिता आ गर त
0: भोके, मेरो दास सबै किराले खाएको छ।
3: गर न के, आ गर, म हेर्छु।
0: आ
3: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
0: ठुलो स्वरमा नकराउन, मलाई लाज लाग्छ के।
3: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुस्तनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
4: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
5: भूपुसैनिक डेन्टल होम प्राली, बेसिकर नगरपालिका 8, सेरा ओरालो, लमजुङ।
6: प्रोपाइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
5: सम्पर्क फोन नम्बर 0665214429, मोबाइल नम्बर 9844184440।
7: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
8: जापान ट्राई होइन, स्योर गरौं।
9: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
8: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
9: यस सुवर्ण अवसर पछि फ्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
7: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
10: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: किन हाँसे नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विस्तृत उपचार भर्ती उनीहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
4: कामने रोग
3: बौलाउने रोग
4: ढल्ने रोग
3: मूर्छा पर्ने
4: सपना नराम्रो देख्ने
3: डराउने
4: रिस उठ्ने
3: तर्सिने
4: खान मन नलाग्ने
3: चिलाउने
4: ऐठन गर्ने
3: कम्मर दुख्ने
4: हात खुट्टा पोल्ने
3: चपाउने
4: हात खुट्टा दुख्ने वा सुन्निने
3: ज्यान करकर खाने
4: महिनावारी गडबडी
3: बाजोपन
4: छारे रोग
3: प्रेसर
4: सुगर
3: प्यारालाइसिस
4: दम
3: खोकी टोकेको निलो दाम
4: मान्छे हराएको
3: सामान हराएको
4: टुनामुना लागेको
3: मेलमिलाप गर्न पर्ने
4: दाँत दुखेको
3: बिगार परेको
4: पैसा फसेको
3: रक्सी छुटाउने
4: घर बाँध्ने
3: पिनाश भएको
4: टाउको दुख्ने
3: ग्यास्ट्रिक
4: जन्डिस भएको
3: सतुर नष्ट गर्ने
4: बाथ रोग
3: बाण फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनु नै छैन
4: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
5: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 78 68 97 69 77 68 र 98 51 57 36 98 51 57 36
3: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओ भारे खाना प्रलो छैन हतार लाइन
2: हो आजो मेवाने भिजी तारे मुई पिमा मिमामी मार्बलरी प्रिमा बीर देशी सर मुभा गंगा आर्ट ग्यालरी या वो मैं आचो
1: मैं याम बीर तैयार तड़ी भा तारे नासर बजार लंबी मु मेडल कप ट्रफी प्रमाण पत्र बैनर को बनेल पर्दी बीर या वो मैं खारे तारे प्रे आम से
2: गंगा आर्ट ग्यालरी तो बने आचो
1: तर मी मार्बल र फ्रिवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम रो छलसी ब्याज दे माया चिलो भनेम रो
2: तैले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्देऊ त नेपाली भाषामै।
3: बेसीसार नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
4: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843018383।
5: कार्यक्रम स्वास्थ्य सरोकार
6: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
5: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
6: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।